0: आर्थिक सहभागिता तथा अवसरमा महिला र पुरूष बीचको अन्तर थप फराकिलो भएको छ। वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ग्लोबल जेन्डर ग्याप रिपोर्ट 2026 अनुसार लैंगिक विभेदमा सन् 2025 125 स्थानमा रहेकोमा सन् 2026 सुधार भएर 120 स्थानमा पुगेको छ। यसमा रहेको स्कोर 0.684 सुधार भएर 0.669 उक्लेको छ। तर आर्थिक सहभागिता तथा अवसर सम्बन्धी नेपालको स्कोर सन् 2025 0.460 घटेर 0.455 आइपुगेको छ। यसको अर्थ रोजगारी, आय, व्यावसायिक तथा प्राविधिक काम र वरिष्ठ व्यवस्थापनमा नेपालले महिला र पुरूष बीच 45.5% अन्तर मात्रै हटाउन सकेको छ। यसैबीच प्रतिवेदन अनुसार नेपालमा महिलाको श्रम शक्ति सहभागिता दर 27.91% मात्र रहेको छ। पुरूषको यस्तो दर 54.95% रहेको छ। श्रम बजारमा महिलाको सहभागिता पुरूषको तुलनामा झण्डै आधा मात्र रहेको तथ्याङ्कले देखाएको छ। यस्तै समान प्रकृतिको काममा महिला र पुरूषले पाउने पारिश्रमिकको समानतामा पनि नेपालको अवस्था कमजोर रहेको छ। नेपालको लैंगिक समानतामा सुधार आजको आर्थिक अभियानमा खबर छ।
1: जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न झन कठिन हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मस्यौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न सहज हुने देखिएको हो। सार्वजनिक निर्देशिकाको दफा 16 अंकित मूल्य बराबरको खुद सम्पत्ति नेटवर्थ हुनुपर्ने भनिएको छ। यसको अर्थ जलविद्युत आयोजनाको अंकित मूल्य 100 रूपैयाँमा आईपीओ जारी गर्ने भएकाले नेटवर्थ पनि 100 रूपैयाँ नै हुनुपर्दछ। यो जलविद्युत आयोजनाको हकमा व्यावहारिक हुनै नसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले बताए। जलविद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा कारोबार दैनिकमा यो खबर छापिएको हो।

0: unlimited access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू गरिएको हो।
3: सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गर्दै माफी मिनाहा विरूद्ध पर्न आएको रिट निवेदन खारेज गरिदिएको छ।
2: श्रम स्वीकृति बिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको छ। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमपूर्ण हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्ष्य गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने भएको हो।
2: चाडपर्व नजिकै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चिनी र मसला जन्य वस्तुको मूल्य बढ़ेको छ भने खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि अहिलेसम्म नियमित हुन सकेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ।
3: आगामी सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
2: चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटार हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनमा खेतीको हिसाब गर्न थाल्छन्। धान भित्रिएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोह गर्नुपर्ने चिन्ता पनि थपिन्छ। यस पटक भने धान भित्र्याउन नपाउँदै किसानलाई गहुँ छर्ने बेला मल पाइएला कि नपाइएला भन्ने बेचैनीले छोप्न थालेको छ।
3: काभ्रेपलाञ्चोको पनौते स्थित सुरक्षण मुद्रण केन्द्रले प्रदेश सरकारसँगको सम्झौता अनुसार सवारी चालक अनुमति पत्र सवारी लाइसेन्स छपाईको काम शुरू गरेको छ। यसअघि यातायात व्यवस्था विभागसँग सम्झौता गरेर एकीकृत रूपमा सवारी लाइसेन्स छपाई गर्दै आएको केन्द्रले चालू आर्थिक वर्षदेखि सम्बन्धित प्रदेश सरकारसँग सम्झौता गरेर लाइसेन्स छपाई गर्न थालेको हो।
2: अब शेयर सम्बन्धी खबर। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 7.06 अंक अर्थात 0.26% बढ़ेर 2654.28 अंकमा कायम भएको छ। मंगलबार कारोबार रकम पनि बढ़ेको छ।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशी को कनेक्शन
1: सपना तपाई को साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाड़ा फेस्टिवल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर संयुक्त राष्ट्रसंघको 81 औं महासभाको वार्षिक उच्च स्तरीय बहस न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा औपचारिक रूपमा शुरू भएको छ विश्वका झण्डै 130 देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी भइरहेको यस साताव्यापी कूटनीतिक मेलाको उद्घाटन गर्दै महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी विभाजन र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्
6: अब खेल र खेलाड़ीका प्रसंग जापानमा जारी 20 औं एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले विजय यात्रा शुरूआत गरेको छ समूह बी को खेलमा नेपालले थाइल्याण्डलाई 46-43 सेटले पराजित गरेको हो नेपाली पुरूष कबड्डी टीमले लगातार तेस्रो पराजय बेहोरेको छ समूह बी को लीग खेलमा नेपाल मंगलबारै 2 खेलमा पराजित भइसकेको छ
5: अब विचार विश्लेषणको पालो भोटेकोशी बाढ़ी त्रिशुली सभ्यताकै सत्यानाश शीर्षकमा राजन कुइकेल लेख्छन् बरफ चट्टान र हिमनदी मिसिएर झरेको ठूलो हिस्साले केही समय थुनिएको लेन्दे खोलाको बहाव फुट्यो र भोटेकोशीमा थपियो बरफ चट्टान माटो पानी तथा ठूलो परिमाणको गेगब्रान बोकेर तीव्र गतिमा हुइकिएको भोटेकोशी त्रिशुली नदीमा मिसिँदा महाप्रलयको रूप धारण गरिसकेको थियो सड़क भत्किनु भनेको राज्यको नशामा चोट लाग्नु हो सड़कलाई हामी प्राय पूर्वाधार भनेर मात्रै बुझ्छौं तर सड़कको अर्थ त्यसभन्दा धेरै ठूलो छ सड़कले किसानलाई बजारमा पुर्याउँछ बिरामीलाई अस्पताल बालबालिकालाई विद्यालय पुर्याउँछ व्यापारीलाई सीमासम्म पुर्याउँछ सरकारलाई नागरिकसम्म पुर्याउँछ राहतलाई विपद क्षेत्रमा पुर्याउँछ
6: त्यसैगरी आजको अन्नपूर्ण प्रस्त दैनिकमा प्रविधिको पर्खाईमा प्रशासन शीर्षकमा रामप्रसाद घिमिरेले लेख्नु भएको छ अबको युग अटोमेशन र एआईको हुनेछ अबको पुस्ता यति धेरै गतिवान हुनेछ कि त्यसले कुनै कुरामा पनि धैर्यता राख्न सक्दैन त्यसैले कर्मचारीले पनि काम गर्ने तरिकाहरू परिवर्तन गर्नुपर्दछ धेरै काम कम्प्युटर र रोबोटबाट सम्पादन गर्नुपर्दछ कर्मचारीको अनिवार्य रूपमा रेस्किलिङ एण्ड अप स्किलिङ गर्नुपर्दछ कर्मचारीहरूले क्रिएटिभ एण्ड इमोशनल इंगेजमेन्टमा जोड़ दिनुपर्छ अबको सेवा प्रवाहको तरिकालाई नयाँ ढंगले परिभाषित गर्नु जरूरी छ क्रिएटिभ थिंकिङ प्रोब्लम सल्भिङ एण्ड ह्युमन कनेक्सन जस्ता विषय पाठ्यक्रममा समावेश गरिनुपर्छ सरकारी निकायहरूको पुनर्संरचना गरेर हरेक निकायमा सूचना प्रविधि सम्बन्धी शाखा महाशाखा थप गरी सोही बमोजिमको स्थापना गर्न अब विलम्ब गर्नु हुँदैन अन्नपूर्ण पोस्टमा छापिएको छ
5: हवस् त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: 600 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा 600 सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: शुद्धि शान्ति कार्यबारीको सूचना। इलाम जिल्ला साबेक फाकफोक्थम गाउँपालिका 2 निवासी हाल इलाम नगरपालिका 8 बसोबास गर्दै आउनु भएकी 90 वर्षीय विष्णुमाया चौहानको यही मिति 2083 भाद्र 27 गते निधन भएकाले यही मिति 2083 असोज 8 गते शुद्धि शान्ति कार्य गरिने भएको हुँदा आफन्तजन इष्ट मित्र छर छिमेकी कुल कुटुम्ब नातागोता सम्पूर्णमा जानकारी गराइन्छ। स्थान इलाम नगरपालिका 8 धोबीधारा 2083 असोज 8 गते एवं सम्पूर्ण चौहान परिवार इलाम नगरपालिका 8 इलाम।

0: मन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई
1: नागढुङ्गा उरालोमा भाँसिएको सड़क अझै बनेन दस वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै
0: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति उडान नरोक्ने इरान एयरको दावी
1: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत आज चाइनिज ताइपेई र भोलि श्रीलंकासँग खेल्ने टेबल टेनिसमा रूबी महर्जन र इवाना थापा दोस्रो चरणमा प्रवेश
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान पछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसंग
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81औं महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्न लाग्नु भएको हो प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भयो प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ आठ असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ नौ असोजमा न्यूयोर्कबाट दोहा आउने र दश असोजमा नेपाल फर्किने तय भएको छ प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो हालै भोटेकुसी बाढ़ीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ विशेष गरी भोटेकुसी बाढ़ीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बापत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ न्यूयोर्क बसाईका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ उहाँ नेपाली प्रतिनिधिमण्डल दलमा सहभागी हुनुहुन्छ अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख गर्नु छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिइएको हो
1: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मादतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरण

0: उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो।
1: यही असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने जलस मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधि जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
0: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
2: सरकारले भोटेकोशी बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खास गरी त्रिशुली 3B हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न प्रभाव विद्युत प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावाटको साला सुंगी 14.8 मेगावाटको माथिल्लो सान्जेन 42.5 मेगावाटको सान्जेन 14.8 मेगावाटको माथिल्लो मैलुङ र 5 मेगावाटको मैलुङ खोला गरी कुल 155.1 मेगावाट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
0: अब राजनीतिक प्रसंग। नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड़ दिने गरेका छन्। कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्य समितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्य समितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण जनवर्गीय संगठन हरूको समायोजन सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मंगिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त
4: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
0: नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
6: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको भित्र पृष्ठमा घरायसी र व्यावसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई 2 थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारी सँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ, त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चिनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिग मार्ट सेल्सबेरी र 1000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चिनी बिक्री हुन थालेको छ। उपत्यकाका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
0: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशी गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने ओलीका रक्षा कवच शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर 10 वर्षमा पनि बनेन सुनकोशीको पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कटुवालले लेख्नु भएको हो। उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधुरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैदमाफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर करका दरमा सरकारको अस्थिर नीति आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। 2.5 महिनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर प्याकेजिङ लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओरालोमा भाँसिएको सड़क अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर बाल दुर्व्यवहार मुद्दापछि स्कूनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको पाँच महिनापछि स्कूनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका आठ पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। डंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन, जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनुपर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अनुमति बिना लगाइएको एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जीत हात पारेको छ। विशौं एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। विशौं एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रूबिना इभाना जोडीले पाकिस्तानका मोहम्मद खान र कलसुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रूबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पार्यो। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि चार पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। दुई पटकको आईसीसी टी20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो, तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
3: भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष संवाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: साझा खबरमा अब भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अप्राप्तको कुरा। रसुवाको भोटेकुसी बाढ़ीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्, तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
12: महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा स्वास्थ्य पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौँ। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राजीवलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
13: पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन।
12: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
14: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं र त्यो सँगसँगै डर त्रास संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
12: अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहन डिओसीबाट नि हुनुहुन्छ।
4: सुहन भुजेल अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेका थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बसेको ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
12: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
15: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन् तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
0: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोसी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
0: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन संवाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
3: नागढुङ्गा ओह्रालोमा भाषीको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
0: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
3: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
0: साझा खबरको अन्त्यमा कार्टुन। नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ, पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ, र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ, र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ। माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन लालसला।
16: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले लालित प्रकाश र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: अध्यक्षको प्रतिवेदनमा ती समावेश भएर आइसकेपछि यो पार्टीको आन्तरिक बिजनेस हो, यो कुनै बहस सार्वजनिक बहस गरेर पक्ष र विपक्षमा मान्छे जन्म तयार गर्ने कुरा होइन नि त। एउटा
1: छैन तर चाहिँ अब उहाँको फेभरकै उहाँको भनौँ न गुणगान गाएकै अर्थात् उहाँलाई चाहिँ अलिकति प्रशंसा गरेकै प्रतिवेदन आउनुपर्ने स्थिति किन बन्यो एमालेमा भने क्या अध्यक्षज्यूको?
0: प्रशंसा गर्ने प्रतिवेदन नै छैन नि,
1: होइन तलबाट त परिवर्तन चाहिन्छ नेतृत्व भनेर चाहिँ व्यापक सुझाव आएको छ नि त होइन?
0: यस्तो छ, सबभन्दा पहिले त तपाईँले गत जेठ 4, 8, 9 र 10 गते बसेको केन्द्रीय सचिवालयको बैठक र बैठकले कार्यदल गठन गर्ने र कार्यदललाई दिएको टीओआर हेर्नु पर्यो। त्यो टीओआर पार्टीबाट जारी गरेको अपानीमा प्रश्न छ, त त्यो टीओआरमा कसलाई हटाउने र कसलाई राख्ने भन्ने टीओआर थिएन। त्यो टीओआरको सार भनेको चाहिँ पार्टी पुनर्गठन भनेपछि पुनर्गठनको कुरा त एउटा विहङ्गम विषय हो, पुनर्गठनलाई सत्ता लेनदेनको विषय बनाउने भनेर चाहिँ हाम्रो छलफल पनि थिएन र टीओआर पनि थिएन। तपाईँलाई मैले यसमा अलिकति गम्भीरतापूर्वक कतै प्रति टिल नभइकन गम्भीरतापूर्वक तपाईँलाई म के ध्यान राखौं भन्दाखेरि पुनर्गठन भनेपछि पार्टीको पुनर्गठन भनेपछि कुनै पनि दलले आफ्नो संगठनात्मक संरचना, त्यसको नेतृत्व प्रणाली, त्यसको कार्यशैली, त्यसको कार्यपद्धति, त्यसको वैचारिक दिशा, त्यसको नीति र जनसम्बन्धहरूलाई पुनर्व्यवस्थित गर्ने चाहिँ प्रक्रिया हो यो पुनर्गठन भनेको। यो पुनर्गठनको अन्तरीय आत्मसमीक्षा हो, शक्ति सम्बन्धहरूको पुनर्सन्तुलन हो, वैचारिक पुनर्जागरण हो, संगठनात्मक पुनर्जीवन गर्नका निम्ति कस्ता कस्ता कार्यक्रमहरू ल्याउन जरुरी छ भनेर कार्यदलले सुस्पष्ट आफ्नो केन्द्रीय कार्ययोजनासहित लिएर आउनु भनेको हो। त्यसभित्र चाहिँ अब पुनर्गठनभित्र धेरै चिजहरू पर्छन्, तपाईँले उठाउनु भएको कुरा पनि जस्तो चाहिँ पुनर्गठन संगठनात्मक क्षेत्रको पुनर्गठनको कुरा हुन्छ, त्यसभित्र चाहिँ केन्द्रदेखि वडा तहसम्म पुनर्गठन गर्ने जिम्मेवारी अधिकारको पुनर्बाँटफाँट गर्ने र पार्टीको सुदृढीकरण गर्ने, शुद्धिकरण गर्ने, पुनर्जागरण गर्ने, पुनर्गठन गर्ने, रूपान्तरण गर्ने हुन्छ, नेतृत्वको पुनर्गठन पनि हुन्छ तलदेखि माथिसम्म, त्यसमा नेतृत्व चयनको प्रक्रियामा व्यापक सुधार गर्ने, नयाँ नेतृत्वको अवस्था के छ त्यसलाई हेर्ने, त्यसमा अर्को वैचारिक पुनर्गठनको कुरा पनि हुन्छ, विचारको तहमा, नीतिको तहमा कार्यक्रमको पुनर्गठनको कुराहरू हुन्छ, नाराको समयानुकूल समीक्षाको कुरा हुन्छ, पुनर्व्याख्याको कुरा हुन्छ, नयाँ विश्लेषण संश्लेषणको कुरा हुन्छ, नयाँ दृष्टिकोण बनाउने कुरा हुन्छ।
1: होइन एउटा कुरा, अब पार्टी अध्यक्षलाई चाहिँ अलिकति विश्राम दिएर व्यवस्थापन गरेर उहाँको सम्मानजनक बहिर्गमन गराएर वा विदाई गरेर चाहिँ नयाँ ढंगले एमालेलाई लैजानुपर्छ भन्ने मुद्दामा चाहिँ तपाईँहरू किन एक ढिक्का हुन सक्नु भएको छैन?
0: अहिले तपाईँले केन्द्रीय कमिटी, तपाईँले यो बाहिर आउँदा हिजो छलफलको ट्रेन हुँदा त्यहाँ व्यक्त भएका विचारहरू हेर्दा पुनर्गठनको शब्दलाई सत्ता परिवर्तन, व्यक्ति परिवर्तन मात्रै पुनर्गठन हो भन्ने त्यसको व्याख्या जसरी चाहिँ गएर बाहिर बनाइएको छ त्यो गलत हो र त्यसले पुनर्गठन पार्टीको विद्यमान संरचना, त्यसको नेतृत्व प्रणाली, विचार र सम्बन्धलाई चाहिँ हामीले विचारसँग जोडेर, नीतिसँग जोडेर त्यसलाई अगाडि बढाउनुपर्छ। संगठनात्मक क्षेत्रमा के समस्या हुन्, वैचारिक क्षेत्रमा के समस्या हुन् र नेतृत्वको चाहिँ औचित्य र आवश्यकताको चाहिँ के परिस्थिति हो भन्ने विषयलाई समय ध्यानमा राखेर केन्द्रीय कमिटिमा बडा शानदार चाहिँ के अरे बहस भइरहेछ। त्यसै हुनाले यहाँ समस्या कहाँनिर रह्यो भने पुनर्गठन भन्ने विषय चाहिँ एउटा फकट व्यक्ति परिवर्तन गर्ने मात्रै हो भनेर चाहिँ अगाडि बढाउँदाखेरि समस्या भइरहेछ। त्यसैले हाम्रो बुझाइ, पार्टीभित्रका साथीहरूको बुझाइ र मिडियाका साथीहरूको बुझाइमा चाहिँ व्यापक अन्तर भयो। म चाहिँ तपाईँ मार्फत सम्पूर्ण मिडियाका साथीहरू र सञ्चारकर्मी साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो पार्टीको सुदृढीकरण, शुद्धिकरण र पुनर्जागरण र पुनर्गठन गर्ने, रूपान्तरण गर्ने कुरा त जरुरी छ भन्ने कुरामा हामी एकमत छौं। त्यो भनेको के हो भने विद्यमान पार्टीको संरचना, त्यसको विचार, त्यसको नेतृत्व प्रणाली, त्यसको संस्कृतिमा पुनर्गठन गरेर सम्बन्धहरूलाई नयाँ आवश्यकता, उद्देश्य र परिस्थिति अनुसार पुनर्व्यवस्थित गर्न पर्दछ। त्यो पुनर्व्यवस्थित गरिएन भने पार्टी चाहिँ चलेको देखिन्छ तर जनमत चाहिँ फर्कन सकिँदैन भन्ने विषयमा पार्टी केन्द्रीय कमिटीमा व्यक्त विचारहरूलाई हेर्दाखेरि साथीहरूको एकमतले पार्टी पुनर्गठनको बहुआयामिकतालाई चाहिँ संकुचन गरेर एउटा व्यक्ति परिवर्तन गरेपछि एमाले खुर्रेको छ भन्ने जो निष्कर्ष
1: भनेपछि अब केपी शर्मा ओलीको विकल्प छैन सिधै भन्नुहोस् न नगुमाएर
0: भइरहेर त्यसबाट विकल्पै विकल्प छन् एमाले
1: होइन केपी शर्मा ओलीको विकल्प छैन केपी शर्मा ओलीकै छायामा चाहिँ तपाईँहरू चाहिँ अगाडि बढ्नुहुन्छ उहाँलाई चाहिँ कसैले पनि अङ्गो उठाउन मिल्दैन
0: एमाले होइन नेतृत्वको औचित्य र आवश्यकता हुन्छ हामीले अहिले भन्दै आफ्नो महिना अगाडि अत्याधिक बहुमतका साथ नेतृत्व निर्वाचित गरेर आएका
1: छन् घुमाएर कुरै नगर्नुहोस् क्या राजेन्द्र गौतमजी ओलीको विकल्प छैन
0: भन्नुहोस् सिधा नेतृत्व बहिर्गमनको नेतृत्व निर्माणको नेतृत्व प्रणालीको पनि त आफ्नो विधि हुन्छ एउटा प्रक्रिया हुन्छ एउटा अभ्यास छ एउटा परम्परा छ एउटा वैधानिकता छ नि त
1: योगेश भट्टराईजीले भनिसक्नु भएको छ
0: त्यसको आधारमा नेतृत्व परिवर्तन हुन्छ भन्दा
1: योगेश भट्टराईजीले त भनिसक्नु भएको छ नि त अब विकल्प छैन नेतृत्व परिवर्तनको विकल्पै छैन भन्नुभएको छ क्या योगेशजीले हिजो पनि
0: होइन कसले के भन्नु भन्दा नि केन्द्रीय कमिटीले समग्र केन्द्रीय कमिटीले के भन्छ भन्ने हो नि त केन्द्रीय कमिटीको स्पिड के छ भन्ने हो केन्द्रीय कमिटीमा छलफल भइरहेछ कसरी भन्ने कुरा हो भने आधारमा हुँदैन
1: केन्द्रीय कमिटीले चाहिँ अब एउटा नयाँ रूपरेखामा एमाललाई अगाडि बढाउँछ होइन
0: एकदम बिल्कुल
1: तर ओलीलाई हटाउनु मिल्दैन अध्यक्षबाट
0: अहिले त विषय नै एजेन्डै छैन त्यहाँभित्र केन्द्रीय कमिटीमा प्रवेशै पाएको छैन विधि अभ्यास परम्पराको हिसाबले
1: के गर्ने अब एजेन्डा कहाँबाट आउँछ प्रतिवेदनमा फुलबुट्टा भरेर प्रदीप ज्ञवालीजीले पढाइ नै सक्नुभयो होइन कार्यकर्ताहरूले पठाएका सुझावहरू कहाँ पुगेर केन्द्रीय कमिटीमा
0: अब त्यो चाहिँ अब कसले बनायो बनाएन कसको के कन्ट्रिब्युसन छ भन्ने कुरा मा तपाईँले जुन पात्रको नाम उचालिरहनु भएको छ मिडियाभित्र
1: उहाँ
0: स्वयंले सोध्नुहोस् न उहाँले बनाएको हो कि होइन भने उहाँले भन्नु होला नि त
1: हस् राजेन्द्रजी तपाईँहरू एकदम राम्रो तरिकाले चाहिँ एमाललाई अगाडि बढाउनु समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: धेरै धेरै धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता राजेन्द्र गौतम आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछु
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन।
1: हर विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचौ ग्लोबल आईडी बैंक सब का लागि बैंक डिश होम इंटरनेट।
2: यतिखेर हाम्रो बीचमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। रेशमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद।
2: तपाईँ सुखै सुखले भरिएको व्यक्ति भन्ने कि दुखै दुख एकपछि अर्को वज्रवाद पर्ने जिन्दगीमा कसरी चाहिँ तपाईँलाई चाहिँ चिन्ने आजको दिनमा? तर न्यायको अनुभूति भयो आज भन्नुभएको छ क्या फेसबुकमा?
3: मलाई तपाईँ जसरी चिन्दा पनि हुन्छ, म दुखै दुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ, किनभने भन्दा पनि हुन्छ सुखै सुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ।
2: एउटा सेलाउन नपाउँदा यता टाल्दा उता च्यातिन्छ, फेरि उता टाल्दा उता च्यातिन्छ, उता टाल्दा उता च्यातिन्छ। अहिले हेर्नुहोस् न, यो आम माफी दिने सरकारी निर्णय विरुद्धको रिट त खारेज नै भएछ। न्यायको अनुभूति भएको छ आज यो निर्णय सुन्दाखेरि?
3: अब एक किसिमको एउटा तरवाललाई लिएर, खाँटीमाथि झुन्ड्याइएको तरवाललाई लिएर विभिन्न पक्षले जुन सौदाबाजी गर्ने प्रक्रिया थियो त्यसको अन्त्य भएको छ। तर जीवनमा संघर्ष कहिले पनि समाप्त हुन्न। छेमजी, म बाख्रा चराएर हलो जोतेर होइन त्यसै बीचमा संघर्ष गर्दै काठमाडौँमा आएर पालेको जागिर खाएर सामान बोकेर मेरा साउजीहरू भिर्कुटी मण्डपमा अहिले पनि हुनुहुन्छ। मैले मार्शल आर्ट खेलाउने युनाइटेड एकाडेमी बिगिनर्स बोर्डिङ स्कुल बाग बजारमा अहिले पनि अध्यावधिक छ। रङ्गशाला नेपाल आर्मीका मेरा त्यहाँनिर मैले मार्शल आर्ट खेलाएका मेरा विद्यार्थीहरू अहिले पनि हुँदै हुनुहुन्छ। होइन, अब संघर्ष त संघर्ष नै भयो। अब राजनीति भनेको झन् एकदम फोहोरी खेल रहेछ, राजनीतिक फोहोरी खेलको तपाईँ 2045 सालदेखि मैले अनुभव गर्दै आएको छु राजनीति कतिको फोहोरी खेल हो भनेर। होइन, त्यस कारणले गर्दाखेरि त्यो फोहोरी खेलको अन्त्य चाहिँ जो अन्त्य अन्त्यको बेलामा म फेरि परेँ। होइन, तपाईँलाई थाहा छ अन्तिममा पोखरीको पानी सबै सुक्यो भने हिलो मात्रै बस्छ नि, त्यो हिलोको दलदलमा अनि हिलो मात्रै बस्छ, त्यो हिलोमा म परेँ। र एउटा चाहिँ घटनास्थलमै नभएको मान्छे, वारदात स्थलमै नभएको मान्छेलाई मुद्दा लगाउनु फौजदारी कार्यविधि संहिताको विरुद्धमा थियो।
2: र यो आम माफी दिने राष्ट्रपतिको निर्णय विरुद्धको रेट खारेज भइसके पछाडि चाहिँ राफसा भयो, यो मुद्दाबाट किनारा लाग्यो, अब तपाईँ ढुक्क अब चाहिँ त्यहाँबाट मुक्त हुनुभयो?
3: अब त्यही हो, त्यही नै हो।
2: अब यसपछि चाहिँ अरू छैन, अब झन्झट हट्यो होइन, एउटा टर्यो अब चाहिँ
3: अब तपाईँले भनिरहेकै भाषामा भयो।
2: फेरि आज अहिले चाहिँ अब अबको प्लानिङ चाहिँ जस्तो रेशमलाल चौधरी तपाईँले अघि भनि नै सक्नुभयो, कुनै बेला चाहिँ धेरैले चिन्नु भएको छैन होला, पूर्व राजाले प्रधानमन्त्री बन्न इच्छुकहरूलाई भ्याकेन्सी एनाउन्स गर्दाखेरि तपाईँले पनि दिनुभएको थियो नि त्यतिखेर, होइन? त्यो बेला पनि निकै चर्चित हुनुभएको थियो नि।
3: हो हो हो, मैले पनि दिएको थिएँ। म के अरे एउटा कैलाली जिल्ला जगतपुर भन्ने गाउँमा जन्मेको हुँ। मेरो घर कर्णाली नदीको किनारमा पर्छ, मेरो घरभन्दा 500 मिटरमा कर्णाली नदी छ। होइन, र बच्चैदेखि मलाई देशलाई माया गर्नुपर्छ भन्ने हेतुको बच्चैदेखि ममा त्यो भयो। र म त्यो पौष 7 गते हुने प्रजातन्त्र दिवस, भाद्र 4 गते हुने बाल दिवसहरूमा राष्ट्रिय गीतहरू लेखेर मञ्चमा गीत गाउँथे। म 7 वर्षको उमेरबाटै गीत गाउन थालेको हो, अरू कसैले लेख्थेन, म आफै रचना गर्थेँ, आफै सङ्गीत गर्थेँ, आफै मञ्चमा सुनाउँथेँ। होइन, फेरि अर्को भाद्र 4 गयो भने पौष 1 गते पठिनु पर्थ्यो, त्यसको लागि तयारी गर्थेँ। फेरि 14 गते पौष 14 गते आउँथ्यो, त्यसको लागि तयारी गर्थेँ। पौष 27 गते आउँथ्यो, त्यसको लागि तयारी गर्थेँ। फागुन 7 गते आउँथ्यो, त्यसले ममा एउटा राष्ट्रवादी सोच एकदम खँगिएर आयो। र फेरि मैले मेरो जीवनमा 300 वटा भन्दा बढी राष्ट्रिय गीत मैले रचना गरेँ, संगीत गरेँ। संकटकाल लाग्दा होस्, इराकमा मान्छे मर्दा होस्, दरबार हत्याकाण्ड हुँदा होस्, र अहिले देशलाई दुख्दा होस्, मलाई अहिले मैले मागिरहँदाखेरि हामीलाई विभिन्न प्रकारको आरोप लाउँछन्। त्यो एकदम क्षणिक हो, जातीयवादको कुरा गर्छन्।
2: तपाईँले त न्याय पाउनुभयो, तपाईँसँग यही आन्दोलनमा होमिएका अन्य कतिपयहरू अझै पनि जेल सजाय भोगिरहेका छन्, कतिपय चाहिँ कैदमा छन्। होइन, अब तपाईँले न्याय पाउने र अरूले चाहिँ अरूमाथि त अन्याय नै भइरहेको छ कि वा चाहिँ घटना
3: लगातमा थियो। तपाईँले सही प्रश्न सोध्नुभयो, सबैको मुद्दा लगातमा थियो, सबैको मुद्दा हिजोको दिनबाट रातसाप भएको छ।
2: ए भनेपछि अब सबैले चाहिँ त्यो टिकापुर घटनामा जतिलाई चाहिँ दोषी करार गरिएको थियो उहाँहरू सबैको मुद्दा चाहिँ रापसाप भएन, सबैले न्याय
3: सबैको मुद्दा रापसाप।
2: अब त्यही घटनामा चाहिँ इन्भल्भमेन्ट भएकाहरू चाहिँ अब जेल सजाय वा कैदमा चाहिँ छैनन् होइन? अब चाहिँ
3: नै नै अब उहाँहरूले आफ्नो राजनैतिक जीवन, सामाजिक जीवन, व्यावसायिक जीवन, सबै प्रकारको जीवन बाँच्न सक्नुहुन्छ।
2: नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्नु के नागरिक उन्मुक्ति पार्टीको संरक्षक बन्नुभयो, संस्थापक अध्यक्ष बन्नुभयो, छोटो समयमा चाहिँ राजनीतिमा राम्रै भनौ न त्यो किसिमको चाहिँ भविष्य राम्रै थियो, सुनिश्चित नै थियो। फेरि अब नागरिक उन्मुक्ति पार्टी नेपालको संरक्षकको भूमिकामा आज हुनुहुन्छ। पोलिटिक्समा आउँदाखेरि चाहिँ यी आरोह अवरोहहरू उतार चढ़ावहरू चाहिँ जसरी तपाईँले झेलिराख्नु भएको छ, यसबाट चाहिँ के पाठ सिक्यो आयो आजको दिनसम्म आइपुग्दाखेरि?
3: खेमजी, मेरो बचपनदेखि बालकीय स्वभावदेखि म अत्यन्त इमान्दार मान्छे हो। म सकेसम्म कसैको ऋण दिन तिर्नु छ भने पनि एकदम बरु ढिलो होला, भोलि होला, पर्सि होला, तर सबैको ऋण तिर्छु। र मेरो एउटा बानी के छ भने कसैले कसैको अनावश्यक फाइदा उठायो भने म त्यो देख्न सक्दैन। नागरिक उन्मुक्ति पार्टी मैले जेलबाट खोलेँ र उहाँहरूलाई मन्त्री बनाउनका लागि मेरो जुन किसिमको टकराव मैले प्रचण्डजी, शेरबहादुरजी, ओलीजीबाट जुन किसिमको टकराव मैले लिएँ त्यस बापतमा मैले उहाँहरूलाई मन्त्री बनाएँ। नभए र त्यो मन्त्री बनाइसकेपछि उहाँहरूको पर्फर्मेन्स के रह्यो त भनेर भन्दाखेरि त्यसपछि संरक्षकलाई वास्ता नगर्ने, नभेट्ने, गाली गलोज गर्ने, सामाजिक सञ्जालमा गाली गर्ने, म जेलबाट निस्कन्दा त एकदमै त्यहाँनिर तपाईँको म कहाँ आइपुगेँ भन्ने जस्तो लाग्थ्यो। तर के हुन्छ जस्ट तपाईँलाई म दुई मिनट एउटा कथा सुनाउँछु। म 2054 सालमा के अरे मुम्बईमा गएको थिएँ होइन, त्यहाँबाट कार्यक्रम गर्न म चाहिँ गुजरातमा आएको थिएँ। गुजरातका केही साथीहरूले मलाई त्यो भरूच भन्ने ठाउँमा त्यहाँ समुद्रको किनारमा लानुभयो कि त्यो एक दिन कस्तो भएर रहेछ भने त्यहाँ एक रात समुद्र 4-5 किलोमिटर परसम्म सुकेको रहेछ कि, अनि सबै जहाजहरू हिलोमा होइन, अनि त्यो हजारौं चाहिँ स्थानीय पर्यटकहरू पनि हेर्न गएका, अनि त्यो मध्ये म पनि एउटा पर्यटक, त्यो पर्यटक त्यो मैले दृश्य अवलोकन एउटा महत्वपूर्ण ठान्छु। त्यो एउटा त्यो क्याटफिसहरू एकदमै चाहिँ चलमाइराखेको थिए, हिलोमा चलमलाइराखेका थिए, एउटा चिल माथिबाट आएर झम्म त्यसमा गाडियो, अनि गाडिएपछि त्यो उम्कनै सकेन, निकै बेर पखेटा फटफटायो, पखेटा फटफटाएपछि हिलो लागेको पखेटा लिएर त्यो फेरि छेउमा आयो, र 2-3 मिनट पछि त्यो उडेर गएर समुद्रमा फेरि डुबुल्की लगाएर फ्रेस भएर किनारमा आएर आफ्नो पखेटा फैलाएर बस्यो कि। मलाई हिजोको दिन त्यही अनुभूति भएको छ। मलाई म आएँ एउटा एकदम ठुलो हिलोमा गाडिएँ, आफ्नो के अरे आहाराको लागि त्यहाँनिर गएको जस्तो एउटा मान्छे हिलोमा गाडिएँ, फेरि त्यही हिलोलाई पखाल्नका निमित्त मैले निकै सङ्घर्ष गर्नु पर्यो। तर सत्यको विजय जहिले पनि हुन्छ। म यो मेरो एउटा हाबिट के छ भने कसैले पनि चाहे त्यो मेरो श्रीमती होस्, चाहे मेरो बुवा होस्, चाहे मेरो परिवारको कुनै सदस्य होस्, मैले गल्ती गरेको म देख्न सक्दैन। त्यस कारणले त्यो बाहिर जनताको यति धेरै सपना थियो, यति धेरै आकांक्षा थियो। अहिले हर्कजीले श्रमदानको कुरा गर्नुहुन्छ, गरिराख्नु भएको हुन्छ, उहाँको श्रमदानले माथि कहाँ पुर्याएको छ? एमजी लम्कीदेखि टिकापुरको बाटो श्रमदान गरेर बनाएको मान्छे, म बनाउने मान्छे। त्यस बेला टिकापुरमा महिनौ गाडी चल्दैन थियो, टिकापुरका मान्छेहरूलाई गएर सोध्नुहोस् होइन। म त्यो टिकापुरदेखि खपरोलाको बाटो भन्दाखेरि एउटा जीवित रेशमलाल चौधरी हो जसले आफ्नो अध्यक्षतामा निर्णय गरेर जमिनको माटो दियो। अब अहिले मान्छेहरू त्यहाँ सडक बनेको छ र बापतमा अख्तियारमा मुद्दा खेपे। अख्तियारमा जाँदाखेरि म इमान्दारीपूर्वक गएर यसरी ट्राभल चेक गर्ने मान्छे मै हो, ल मैले बाटो बनाएकै हो, मैले माटो दिएकै हो, कहाँ हाल्नुहुन्छ हाल्नुहोस्। त्यसपछि यो जस्तो इमान्दार मान्छे छैन भनेर मलाई छुटका।
2: टिकापुरले राम्रो जनप्रतिनिधि पाएन नि त, टिकापुरले चाहिँ टिकापुरले कहिले राम्रो जनप्रतिनिधि पाएन नि त अहिलेसम्म,
3: कहिले पाएन। यस बारेमा मेरो टिकापुर मलाई एकदम माया लाग्छ, म त जान्न म टिकापुरको लागि हरदम टिकापुर जिल्ला बनाउने मेरो अन्तिम प्रयत्न हो। अहिले पनि म तपाईँलाई भन्दैछु म टिकापुर जिल्ला बनाएरै छोड्छु। तर टिकापुरको भाग्य नै त्यस्तो रहेछ हेर्नुहोस्, अब 48 सालमा भएको जनप्रतिनिधि पनि त्यस्तै भए। टिकापुरले आफ्ना मान्छेलाई कहिल्यै छुटेन, एकाउन्नमा त्यस्तै भए, चौवन्नमा छप्पन्नमा त्यस्तै भए, एउटा रेशम चौधरी पाएको थियो, एउटा रेशम चौधरी जोसँग टिकापुर बनाउने धुनभगी मात्रै छ, जसले टिकापुरको सपना साँच्चीकै ताराडेज देखेको छ कि म टिकापुर कस्तो बनाउँछु होला जस्तो लाग्छ भने त्यो सबै कुराहरू ओपनिङ गर्दा त त्यो राम्रो पनि हुन्न। मेरो इच्छा चाहिँ टिकापुर बनाएरै छोड्छु म। सुदूरपश्चिमलाई यस्तो पिछडाइएको छ, अब हिजोबाट बाटो खोलेको,
2: गाडिएको हिलोबाट माथि आउनुभयो नि त तपाईँ भने पिछडाबाट माथि आउनु भएको छ नि त।
3: अब म टिकापुरबाट चुनाव लडेर टिकापुरको प्रतिनिधि भएर र टिकापुरलाई जिल्ला बनाउने मेरो डेस्टिनेसन हो र टिकापुर कस्तो थियो, टिकापुरको सपना के हो, म आफू नहुँदाखेरि पनि मेरो प्रतिनिधि रामलाल चौधरीजी हुनुहुन्थ्यो, उहाँ हुँदाखेरि पनि म होटल तापका म्यानेजरहरूलाई ल्याएर टिकापुर देखाएको थिएँ, म त्यो बेलामा यसरी टिकापुर बनाउन सकिन्छ, टिकापुरको परिकल्पना मसँग छुट्टै छ, मसँग मास्टर मार्क छ, जोसँग स्थानको डिपिआर हुन्न त्यसले केही पनि बनाउन्न कि, अहिलेको जनप्रतिनिधिहरूसँग केही पनि छैन।
2: मान्छेमा चाहिँ धेरै भनौँ न त्यो लोभ हुँदाखेरि होइन, धेरै चाहिँ त्यो आशा हुँदाखेरि, महत्वकांक्षा हुँदाखेरि चोखा खान गयो कि के झोलमा डुबेर मरि भन्थे, अब टिकापुरले त प्रतिनिधि त्यस्तो पायो नि त, फेरि स्थानीय तहमा स्थानीय पालिकामा पनि
3: पायो। टिकापुरमा मैले भने नि टिकापुरको भाग्य अलिकति खड्किएको छ, उही रेशम चौधरीको भाग्य जस्तै छ टिकापुर, टिकापुरलाई टिकापुरमा सधैँ जुधिरहन्छन्, टिकापुर सधैँ त्यसको मारमा परिरहन्छ, बिना कारण मूर्खहरूको जुधाईमा लाठीको चोट टिकापुरले सहिरहन्छ र तर सधैँ त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन। अब टिकापुरले न्याय पाउँछ, टिकापुरले न्यायको अनुभूत गर्छ, टिकापुर एक ठाउँमा उभिन्छ, अब टिकापुरको सुमार्गको टिकापुरको सुयात्राको कदम शुभारम्भ भएको छ। खेलजी
2: अब जाँदा जाँदै रेशमजी, हुन त अब पारिवारिक कुरा धेरै नकोट्याउ भनिन्छ, त्यसमा धेरै बहस गर्नु त छैन, लाखौं श्रोता दर्शकले सुन्छन् यो कार्यक्रम नेपाली बहस, देशभरि जान्छ, अब कुरा आइसके पछाडि चाहिँ किनभने तपाईँ सार्वजनिक व्यक्ति भएका नाताले गर्दाखेरि एउटा पन्च्याउनुहुन्छ फेरि अर्को आइलाग्छ होइन, अहिले जुन पारिवारिक जुन खटपट तपाईँहरूको छ त्यो विषय पनि अलिकति आएको छ, अब यो अंश भण्डाका मुद्दाहरूदेखि लिएर के कुरामा रञ्जिताजी पनि फेरि अगाडि आउनुभयो भन्ने कुरा आएको छ, यो के हो तपाईँको मुखबाट सुनौ त जाँदा जाँदै अन्तिम।
3: होइन मेरो म पारिवारिक कुरा तपाईँको सार्वजनिक रेडियोमा बोल्न पनि बोल्दैन होइन, र बोल्ने भए म धेरै पहिले बोल्थेँ, धेरै बोल्न सक्थेँ, म त्यो चोट सहँदा सहँदा सहँदा सहँदा एउटा लोग्ने भनेको एउटा जिम्मेवार घरको जेठो छोरा लोग्ने श्रीमान भनेको एउटा यस्तो पद हो, यस्तो एउटा चाहिँ जो पद हो जसले केही पनि बोल्न सक्दैन, आवाज मुखरित गर्न सक्दैन, त्यसको शिकार म भएको हो, मलाई केही पनि छैन, हामी जीवनमा फरक धारमा नै छौँ, जेलबाट निस्केपछि म फरक धारमै छु, त्यसकारणले आफ्नो जीवनको शुभकामना, मैले पनि उहाँको कुरा गर्नुहुन्न, उहाँले पनि मेरो कुरा गर्नुहुन्न, हाम्रो बीचको द्वन्द्व छ भने यसलाई पारिवारिक रूपमा निम्त्याउनुपर्छ, सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्न र जनतालाई पनि हाम्रा मान्छेलाई त्यो तमासा बनाउँछन्, त्यो तमासा नबनाउन् होइन, सकेसम्म पारिवारिक रूपमा निम्त्याउनुपर्छ भन्ने मेरो चाहिँ धारणा हो, यति मात्रै हो।
2: भनेपछि यो सामाजिक सञ्जालमा वा समाचार माध्यम सञ्चार माध्यममा आएका विषयहरूप्रति के छ तपाईँको भन्नु?
3: अब यो सामाजिक सञ्जालको कुरा गरौँ म तपाईँलाई, सामाजिक सञ्जालको म तपाईँलाई एउटा उदाहरण बताउँछु, म इन्डियामा वान्टेड हुँदाखेरि भरे मरूला कि बेलुका इन्काउन्टर होला कि भोलि बिहान मार्छन् कि जस्तो हुन्थ्यो कि, त्यस्तो बेलामा एकजना केटा मेरो पक्षमा खुब खुलेर लेख्थ्यो, रेशम चौधरी जिन्दाबाद, रेशम चौधरी यो हो मसिया हो, लेख्थ्यो कि, त्यो पनि पहाडी थरको केटा हेर्नुहोस् होइन एकदम, अनि मेरो फ्यान यस्तो फ्यानलाई त म भेट्न जान्छु, यस्तो पोकटिया थिएँ म त्यसलाई भेट्न गएको म उहाँलाई, त्यो मेरो फ्यानलाई भरे जाँदा उहाँ एउटा चिया पसलमा काम गर्नुहुँदो रहेछ र त्यो रेलवे स्टेसनको चिया के अरे रेलवे स्टेसनको पटरीभन्दा बाहिर मार रक्सी खाएर पल्टिराख्नु भएको थियो कि होइन, उहाँलाई चाहिँ जो इन्डियामा भ्याउरे भन्दा रहेछ। सामाजिक सञ्जाल भनेको कस्तो मान्छेले चलाउँछ भन्नुहुन्छ भने एकदम कुर्सदिला भाका अझ होइन के अरे पुरुष काम नभएको अनि अर्कालाई लाइक गर्ने कमेन्ट गर्ने जथाभावी गाली गरिदिने यो सामाजिक सञ्जालको नियमन हुनुपर्थ्यो, हेर्नुहोस् त्यो नियमन हाम्रो देशमा भएन, यो अत्यन्तै दुःख लाग्दो कुरा हो, अनि त्यस्तो गर्ने अनि यस्तो मान्छेले सामाजिक सञ्जाल चलाउँछन् जसको सामाजिक हैसियत केही पनि हुन्न, जसले सबभन्दा बढी सामाजिक सञ्जाल चलाउँछ नि त्यो सामाजिक सोसियल स्टाटस हेर्नु होला, मैले नेपालमा पनि हेरेँ, हाम्रो गाउँमा पनि हेरेँ, बस्तीमा पनि हेरेँ, अलिकति फटाफटा जस्तो मान्छे, अलिकति के अरे अरूलाई दुःख दिने मान्छे होइन, त्यो रिचार्ज कार्डको बार्गेनिङको लागि आफ्नो चाहिँ जो निजी स्वार्थको फाइदाको लागि सामाजिक सञ्जालमा लाइक कमेन्ट गर्ने उचाल्ने उत्पछार्ने चेतार्ने जे पनि लेखिदिने जे पनि भनिदिने यो चाहिँ दुःख लाग्दो कुरा हो।
2: हस्, यहाँको आगामी यात्रा अझै सहज बन्दै जाओस्, यहाँलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद, शुभकामना, नमस्कार,
3: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी। आदरणीय श्रोता, नेपाली बसमा हामी आज पालिका बसमा कुराकानी गर्न चाहन्छौ। पालिका बसमा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ हामीसित प्रत्यक्ष जोडिनु भएको छ। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु पालिका बसमा। नमस्कार प्रेम श्रेष्ठसँग हामी कुराकानी गर्दैछौ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्षसँग। त्यहाँको स्थिति आज के छ? पाल्पाको तिनाउले मुहार फेर्यो त स्थानीय तहले। पाल्पाको तिनाउ आज के समृद्ध बनेको छ? पाल्पाको तिनाउका नागरिकहरू स्थानीय तहसँग पालिकासँग खुसी छन्? त्यहाँको शिक्षाको अवस्था, स्वास्थ्यको अवस्था, बसाइसराईको अवस्था र स्थानीय तहको भूमिका कस्तो छ? आज हामी यस विषयमा पनि बहस गर्नेछौ पालिका बहसमा। र स्थानीय तह सरकार आइसके पछाडि अहिलेको त्यहाँको मुहार फेरियो त, तिनाउको मुहार आज हामी बहस गर्न चाहन्छौ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठजीसँग। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद, नमस्कार हजुर।
2: अब पाल्पाको तिनाउ नामै कति सुन्दर छ, होइन? अहिले तिनाउको अवस्था के छ? तिनाउका जनताले तपाईँले जसरी जनप्रतिनिधिका रूपमा ल्याए स्थानीय तहमा, होइन, सम्हाल्दै हुनुहुन्छ। समय अब केही कम नै छ, अब कार्यकाल थोरै थोरै अब स्थितिमा आइसकेको छ। तर कसरी चाहिँ तिनाउलाई तपाईँले आज चिनाउन चाहनुहुन्छ?
4: तिनाउलाई हामीलाई त्यहाँको तिनाउका जनताले निर्वाचित गरेर पठाएपछि तिनाउका जनताहरू का पीर मर्का समस्या भावना बुझ्दै तिनाउलाई समृद्ध तिनाउ र सुखी तिनाउ वार्षिक नाराका साथले काम गरेका छौं। अहिले हाम्रो शिक्षा, स्वास्थ्य, कृषि लगायत पर्यटक क्षेत्रहरू र विकास पूर्वाधारका कामहरूलाई हामीले निरन्तर गरिराखेका छौं। हामीले कारण त पाँचवटा विषयगत समितिहरूसँगलाई टेकेर चाहिँ काम गरेका छौं, बजेट विनियोजित गरेका छौं। त्यही अन्तर्गत हामीले धेरै सामाजिक विकासमा र आर्थिक विकासमा काम गर्दै आएका छौँ हजुर।
2: तर अब तिनाउ भूगोलका हिसाबले त अलिकति कठिन नै छ, होइन? तर पनि त्यहाँको चाहिँ अहिले शिक्षा, स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ? कृषि बजारीकरण, स्थानीय उत्पादनलाई चाहिँ कसरी चाहिँ बजारीकरण गरिरहनु भएको छ?
4: विशेष गरी हामीले शिक्षालाई बढ्ता जोड दिएका छौँ र शिक्षा हाम्रो भूगोल पनि अप्ठ्यारो, अलिकति भूगोलका समस्या लगायतका यो कमजोर पार चुरेका समस्याले पनि धेरै जटिलता छन्। तैपनि हामीले त्यसका बावजुद पनि हामीले धेरै यहाँका विकास निर्माणदेखि लिएर यो सामाजिक विकासलाई हामीले ध्यान दिइरहेका छौँ। त्योमध्ये सबैभन्दा महत्वपूर्ण विषय भनेको हामी शिक्षालाई महत्वपूर्ण विषयमा लिएका छौँ, प्रमुख एजेन्डामा लिएका छौँ। गत वर्ष हामीले 64.89 करोड रुपियाँ बजेट विनियोजित गरेका थियौँ गाउँसभा पास गरे अन्तर। 29 करोड रुपियाँ बजेट चाहिँ हामीले शिक्षामा लगानी गरेका छौँ। अहिले शिक्षा, गुणस्तरीय शिक्षा दिनका लागि, प्रविधि मैत्री शिक्षा दिनका लागि चाहिँ हामीले व्यवस्थापन गरेका छौँ र अहिले तपाईँले आवश्यक व्यवस्थापनको पनि गरेका छौँ। यसरी यस्तै गरी हामीले अहिले यसरी केही वर्ष अगाडि हामीले आवश्यक व्यवस्थापनलाई जोडेर अगाडि गरेका छौँ। बिजी स्कुलको अवधारणा साथ एउटा विद्यालयलाई हामीले सम्पूर्ण पालिकाले खर्च व्यवस्थापन गरेर त्यसमा चाहिँ आवश्यक व्यवस्थापन गरेका छौँ। होस्टेल वारेन्टदेखि लिएर कोचिङ व्यवस्थापनदेखि लिएर आवास, खाना, बस्न लगायतका सबै व्यवस्थाहरू पनि चाहिँ स्थानीय सरकारले गरेर आएको छ भने लगायतै अरू विद्यालयहरू पनि आवश्यक व्यवस्थापनका लागि माग गरेको हो। हामीले बजेट व्यवस्थापन गरेर आवश्यक व्यवस्थापन गरेका थियौँ भने यो गत वर्ष 82-83 को बजेटमा चाहिँ हामीले प्रविधि मैत्री शिक्षा दिनुपर्छ भन्ने हिसाबले हामीले बाल कक्षालाई सबैभन्दा हाम्रो शिक्षाको जग र जरा भन्ने हिसाबले चाहिँ बाल कक्षालाई व्यवस्थापन गर्दै भूमि बसाई भुइते लेखनदेखि लिएर स्मार्ट टिभी लगायत बाल उद्यानका कार्यक्रमहरूलाई पनि हामीले त्यसलाई जोड गरेर त्यसको बाल कक्षाको स्तर उन्नति गर्दै आएका छौँ भने माथिका कक्षाहरूलाई पनि व्यवस्थापन रूपले सञ्चालन गर्नुपर्छ भनेर अहिले स्मार्ट बोर्ड कक्षा कोठामै जडान गरेर स्मार्ट बोर्डबाटै कक्षा सञ्चालन गर्ने भनेर गत वर्ष चाहिँ हामीले बजेट विनियोजित गरेर कक्षा 8 र कक्षा 10 हामीले चाहिँ स्मार्ट बोर्डबाटै सञ्चालन गर्ने भनेर सम्पूर्ण हामीसँग कक्षा 8 कक्षा 10 विद्यालयहरूमा स्मार्ट बोर्ड जोडान गरेर चाहिँ त्यसबाट पढाइ सुरु गरेका छौँ भने यो बजेट पनि यो वर्ष पनि हामीले बजेट व्यवस्थापन गरेर हामीले यो प्रविधि मैत्री शिक्षा र शैक्षिक सुधार कार्यक्रमलाई 2.44 करोड रुपियाँ बजेट व्यवस्थापन गरेर यो वर्ष पनि हामीले के अरे यो स्मार्ट बोर्डका जडान र स्मार्ट टिभीका जडान गर्ने भनेर निर्णय गरिसकेका छौँ। अब यसलाई छिटै छिटो छिटोभन्दा छिटो कार्यान्वयन गर्नेछौँ।
2: अब अध्यक्षज्यू, सत्यवती मन्दिरलाई धार्मिक पर्यटनको ठूलो गन्तव्य बनाउन पनि सकिन्छ, त्यसको आफ्नै महिमा छ होइन, सत्यवती मन्दिरको गरिमा त्यस्तै छ, त्यसलाई चाहिँ अलि पर्यटकीय गन्तव्य बनाउने, त्यहाँ तीर्थाटन बनाउने, त्यसलाई चाहिँ धर्मावलम्बीहरू भक्तजनहरूलाई चाहिँ व्यापक रूपमा ल्याउने खालको के योजना छ, के गर्नु भएको छ तपाईँहरूले?
4: ए धन्यवाद, बडो राम्रो प्रश्न सोध्नुभयो हजुर। यो हाम्रो सत्यवती बजाईको मन्दिर सम्भवत नेपालमा एउटा अनौठो मन्दिरको रूपमा लिन्छु मैले, किन भन्दा अन्त बिहान गएर पूजा गरेर वर माग्ने चलन छ भने यो रातिको 12 बजे वर माग्यो भने पूर्ण पुग्छ, मागेको वर सबै कुरा पुग्छ भन्ने कुरामा सबैजना भक्तजनहरूमा विश्वास छ। त्यही कारणले यो सत्यवती बजाईको मन्दिरलाई हामीले धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नपर्छ भनेर हामीले निर्वाचित भएर आइसकेपछि निरन्तर यसमा काम गरिराखेका छौँ। त्यहाँ जाने सड़कलाई स्तर उन्नति गरेर सहजीकरण, भक्तजनहरूलाई सहजीकरण गर्ने कामहरू भइरहेको छ। पहिला हिँडेर जानुपर्छ 3 घण्टा भने, अहिले हामीले त्यहाँ झन्डै 2 पुल 20 करोड बराबरको संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर पुल निर्माण सम्पन्न भइसकेको छ र त्यहाँ जानसम्मको बाटोलाई पनि हामीले संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर स्थानीय सरकारको तिनै तहको सरकारसँग सहकार्य गरेर

0: extreme energy drink.
1: Time check. अहिले ठीक 7 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: यस कार्यक्रमको प्रायोजक मामा तयारी चाउचाउ.
4: मिठो मिठो मामा तयारी चाउचाउ.
5: मामासँग खाइका रमाइलो.
6: प्रस्तुत छ 2083 साल आश्विन महिनाको 7 गते बुधबार तदनुसार 23 सेप्टेम्बर सन् 2026 दैनिक राशिफल. म प्रस्तुता सुकृति कोइराला उपस्थित भएकी छु. तपाईलाई हार्दिक स्वागत छ. देश विदेशमा छरिएर रहनुभएका समादरणीय व्यक्तित्व मान्यजन शुभचिन्तक तथा समस्त धर्मानुरागी सज्जन महानुभावहरूमा हार्दिक अभिवादन टक्र्याउँदछु. स्वीकार गर्नुहोस्. नमस्कार. शुभ प्रभात. जय श्री कृष्ण. राधे राधे. जय श्रीमन्नारायण. आज विक्रम सम्बत 2083 साल आश्विन महिनाको 7 गते बुधबार तदनुसार ईस्वी सम्बत 2036 सेप्टेम्बर महिनाको 23 तारीक साक 1948 नेपाल सम्बत 1146 रौद्र नामक सम्वत्सर सूर्य दक्षिणायन र शरद ऋतु. आज वामन द्वादशी दही दान शुभचिन्तक तथा समस्त धर्मानुरागी सज्जन महानुभावहरूमा हार्दिक अभिवादन टक्र्याउँदछु. स्वीकार गर्नुहोस्. नमस्कार. शुभ प्रभात. जय श्री कृष्ण. राधे राधे. र जय

राष्ट्रिय संरक्षण दिवस अनि दिन र रात बराबर हुने दिन आजको मुहूर्त रहेको छ। शिववास अर्थात रुद्री पूजा जुरेको दिन रुद्राभिषेकको। चन्द्रमान अनुसार भाद्रपद शुक्ल पक्ष हलनाथको द्वादशी तिथि बेलुका 9:12 त्यसपछि त्रयोदशी तिथि श्रवण नक्षत्र बिहान 8:48 त्यसपछि धनिष्ठा नक्षत्र। चन्द्रमा मकर राशिमा बेलुका 9:40 त्यसपछि कुम्भ राशिमा। सुकर्म योग साँझ 5:19 त्यसपछि धृति योग। शुरूमा भवकरण बिहान 8:38 त्यसपछि बालकरण बेलुका 9:12 अन्तिममा कौलभकरण। आनन्ददि योगमा छत्र चन्द्रवर्ण कालो चन्द्र दिशा दक्षिण बेलुका 9:40 त्यसपछि पश्चिम। योगिनी दिशा नैऋत्य बेलुका 9:12 त्यसपछि दक्षिण। वासुल उत्तर धनिष्ठा पञ्चक सरुण प्रारम्भ बेलुका 9:40। बाण पञ्चक मध्ये चोर बाण सूर्योदय पूर्व 2:29 भोलि बिहान 3:08। काल राहु चक्रमा कालको दिशा नैऋत्य र पासको दिशा ईशान। आज सूर्योदय बिहान 5:53 अनि सूर्यास्त साँझ 5:58। त्यस्तै चन्द्रोदय दिउँसो 3:03 अनि चन्द्रास्त भोलि बिहान 2:52। आज बेलुका 9:40 भन्दा पहिले जन्मिएका बालबालिकाको मकर राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालबालिकाको कुम्भ राशि हुनेछ। आजका लागि राहुकाल यम घण्ट र गुलिक काल। राहुकाल दिउँसो 11:55 1:26 यम घण्ट बिहान 7:24 8:54 गुलिक काल बिहान 10:25 11:55 अनि कालबार बेला बिहान 8:54 10:25। आज शुभ कर्म प्रारम्भ गर्नका लागि लाभबार बेलाको समय बिहान 5:53 7:24 र दिउँसो 4:27 7:27। आज बुधबार भएकाले अभिजित मुहूर्त शुभ समय मानिँदैन। आज यात्राका लागि पुरूषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा बेलुका 9:40 पछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ। त्यस्तै महिलाको नेतृत्वमा ईशान अर्थात उत्तर पूर्व र आग्नेय अर्थात दक्षिण पूर्व दिशाको यात्रा शुभ हुन्छ। तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाई बतिल खाएर यात्रा शुरू गरेमा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। भोलि श्री गुरू प्रदर्शित मन्त्र सिद्धि तथा शत्रु विजय हेतु अनियो भया। आज बिहान झुल्की धाममा मकर राशिको चन्द्रमा छ। बेलुका 9:40 चन्द्रमाले राशि परिवर्तन गरी कुम्भ राशिमा प्रवेश गर्नेछ। उदयकालिक कुण्डली अनुसार पहिलो भावमा मकर राशिमा चन्द्रमा, चन्द्रमाको दोस्रो भावमा कुम्भ राशिमा राहु, तेस्रो भावमा मीन राशिमा शनिश्चर, सातौं भावमा कर्कट राशिमा मंगल र बृहस्पति, आठौं भावमा सिंह राशिमा केतु, नवौं भावमा कन्या राशिमा सूर्य र बुध अनि दशम भावमा तुला राशिमा शुक्र ग्रहको उपस्थिति रहेको देखिन्छ। सूर्योदय कालमा मकर राशिमा रहेको चन्द्रमाको तपाईँको राशिमा के कस्तो प्रत्यक्ष प्रभाव पर्न सक्छ त आउनुहोस् यताजोका गरौं मेष राशिबाट। मेष राशि हुनेहरूका लागि आज नाम दाम प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ पाउन सकिन्छ। प्रेम जीवन निरस्त हुनेछ तर हाकिम माता पिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। पारम्परिक काम वा पैतृक कार्यबाट फाइदा उठाउन सकिनेछ। दुर्गामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिनेछ। कर्म प्राप्तिको प्रयासमा सफलता पाइनेछ। साथै श्रमको समुचित मूल्याङ्कन हुने समय छ। प्रशस्त आमदानी हुनेछ। यद्यपि मान सम्मान र इज्जत देखाउने हुँदा धन खर्च हुने परिस्थिति पनि रहेको छ। दशौं भावमा रहेको चन्द्रमाको प्रभावले आफ्नो लक्ष्य रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ। कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ। व्यापारीको कुरा गर्दा थप मिहिनेत गर्न हौसला प्राप्त हुनेछ। कुनै नयाँ काम थालनी गर्ने हो भने सिनियर्सको सहयोग लिएमा सफल भइनेछ। नोकरी गर्नेको लागि धनमान र प्रतिष्ठा बढ्ने दिन हो। चाहेको जिम्मेवारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ। वैदेशिक रोजगारीको कुरा गर्दा कामको बोझ बढ्नेछ अथवा परिश्रम र कडा मिहिनेतको समय छ। तर पनि समुचित प्रतिफल प्राप्त गर्न नसक्दा मन्दोचित बन्न सक्छ। गृहिणीहरूका लागि घर परिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ। तर पनि आज सबैले तपाईँकै रुचि

0: संसार व्यवहार गर्ने समयसँग प्रेम प्रसङ्गको कुरा गर्दा आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो। व्यस्तताका बारेमा शुरूमा नै बताएर लभमेटको मन राख्न सकिनेछ। छात्र छात्राको कुरा गर्ने हो भने परीक्षा अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रम पछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागि पर्नु उचित हुन्छ। आजका लागि शुभ रंग हरियो, शुभ अङ्क एक, शुभ दिशा दक्षिण इष्ट देवता भगवान विष्णु दृष्टि आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम बुम बुधाय नमः यस मन्त्रलाई कम्तीमा 8 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। वृष राशि हुनेहरूका लागि आज साथीभाइसित भेट काट्ने र आकस्मिक लाभ पाइने दिन छ। कुनै धार्मिक पारम्परिक क्षेत्रको सामूहिक नेतृत्व लिनुपर्ने हुन्छ। नयाँ ज्ञान प्राप्त हुने समय हो। सानो तिनो यात्राको योग समेत बन्न सक्छ, जसले तपाईँलाई केही लेख्ने, संगीत बनाउने वा शिल्पी खिच्ने अवसर प्रदान गर्नेछ। मान्यजन र हाकिमको साथमा बटुल्न सकिनेछ। लगनशील भई निरन्तर परिश्रम गरेमा उन्नतिको द्वार खुल्न सक्छ। त्यस्तो उत्कृष्ट परिणाम प्राप्त हुनेछ जुन तपाईँ र इष्टमित्रका माझमा प्रतीक्षाको विषय बनेको थियो। प्रसिद्धि मिल्ने तथा पहिचान प्राप्त हुने राम्रो दिन छ। राज्य स्थानमा चन्द्रमा रहेकाले नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो। कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ। हाके ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ। व्यापारवार्ताको कुरा गर्दा हाके ताकेको लक्ष्यमा पुग्न सफल भइनेछ। नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्न सक्ने समय छ। त्यागिरहेको कुरा गर्दा आमदानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो। विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिनेछ। वैदेशिक प्रयोजनका काममा परिस्थिति प्रतिकूल नै भए पनि अनुभवी र जानकार व्यक्तिको आकस्मिक सहयोग प्राप्त हुँदा समस्या समाधान गर्न मदत पुग्नेछ। गृहिणीहरूका लागि अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय हो। मन मस्तिष्क नै धर्म अध्यात्म र जीवन सम्बन्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ। प्रेम जीवनमा प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा वृद्धि हुनेछ। अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ। शिक्षा दीक्षातर्फको कुरा गर्दा मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो। आज पठन पाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिनेछ। आजका लागि शुभ रंग मिलो वा कालो, शुभ अङ्क नौ, शुभ दिशा पूर्व, इष्ट देवता भगवान शिव। यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम प्राम प्रीम प्रौम सह शनिश्चराय नमः यस मन्त्रलाई कम्तीमा 23 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। मिथुन राशि हुनेहरूका लागि आज जोखिम र संकटले घेरेको समय छ। धेरै बटुल्ने इच्छा गर्दा मूलधनी गुमाउने परिस्थिति बन्नेछ। त्यसैले दुराशा र महत्वाकांक्षालाई थाती राखी समयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला। व्यापारी वा व्यवसायीका निमित्त छोटो दूरीको व्यावसायिक यात्रामा निस्कन अनुकूल समय छ। अप्ठ्यारो धनु खस्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला। कर्मचारी वा जागिरका निमित्त लक्ष्यप्रति ध्यान केन्द्रित नहुने समय छ। चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठिक हुन्छ। अनि आज धेरै क्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन। विदेशी प्रयोजनको काममा आत्मीय मित्र वा प्रेमी प्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने संकेत छ। आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठिक हुन्छ। गृहिणीहरूका लागि जीवनसाथी वा परिवारका सदस्यसँग खासाखुस र मतभेद बढ्ने समय हो। आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठिक हुन्छ। प्रेमी प्रेमिकाका निमित्त ससाना कुरामा मन आतिने दिन हो। उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन। विद्यार्थीहरूका लागि गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो। तर आज बारम्बार नकारात्मक धारणा मात्र आइरहनेछ। कसैको असम्भव आशामा वा बहकाउमा नफस्नुहोला। आयु क्षेत्रको चन्द्रमाको प्रभावले शुभ फलमा कमी आउने गर्दछ। त्यसैले अवगाल खेप्नुपर्ने दिन हो। परोपकारका मार्गमा अवरोध हुनेछ। सरकार बाहिरको विषय वा अनावश्यक कुरामा कसैसँग पनि बहस वा वादविवाद नगर्नुहोला। गर्नु नपर्ने कामबाट जोगिने दिन हो। गरे भनेको कुराले पनि विपरीत अवस्था प्रदान गर्नेछ। सकेसम्म बोली र आचार विचारलाई नियन्त्रणमा राख्नुपर्छ। कार्यालयमा सिग्नेल स्थापना गर्न अभिभावकसँग चित्त नबुझ्न सक्छ वा सानातिनो विषयमा वादविवाद हुने योग छ। नजिकैको मित्र वा नातेदारले पनि चित्त दुखाउन सक्छन्। दुर्घटना जन्य जोखिममा नहौसिनु होला। अनि ख्याल थटा र राम्रो माइलोले पनि निराशा बढाउनेछ। आजका लागि शुभ रंग रातो, शुभ अङ्क आठ, सुवदिशा उत्तर इष्ट देवी भगवती महाकाली जस्तै आज कुनै नगरीलाई हुने काम छ वो अचानक यात्रामा जानु छ भने ओम ब्राम ब्रीम ब्रौं सह बुधाय नमः यस मन्त्रलाई कम्तीमा 8 पटक जप गर्नुहोला पक्कै पनि लाभ हुनेछ। कर्कट राशि हुनेहरूका लागि आज मनोरञ्जन र रमझममा रमाउन पाइनेछ। मेजबानी अनुकूलता प्राप्त हुनेछ। दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेम प्रसङ्ग र मनोरञ्जनका लागि अनुकूल समय छ। काम गर्न जाँगर चल्नेछ। उत्साह वर्धक समय छ। आमदानी बढ्न सक्छ। परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ। साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ। आत्मविश्वास र स्थिति र निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ। साथीभाइबाट प्राप्त सल्लाह र सुझाव लाभदायी ठहरिनेछ। पेसा व्यवसाय वा बन्द व्यापारबाट लाभ हुनेछ। स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ। परोपकारका क्षेत्रमा मन आकर्षित रहनेछ। समय अभावमा चन्द्र गोचर रहेकाले कल्पनाशील र भावुक बन्ने दिन हो। फाल्टो कुरामा समय बिताउनु भन्दा काममा ध्यान दिने समय हो। थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ। नत्र तपाईँका अपेक्षाहरूमा कमी आउन सक्छ। व्यापार वा कारोबार गर्नका लागि प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधि मार्फत अतिरिक्त लाभ हुन सक्छ। दिवानी र आयात निर्यातको काममा संलग्नता अप्नाउनु ठिक हुन्छ। कार्य क्षेत्र वा प्रशासनिक कामकाजमा नयाँ कामतर्फ अग्रसर भइनेछ। आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्दीको मनोबल कमजोर बन्नेछ। आजको केही समय आफन्त वा घर परिवारका लागि छुट्याउनु पर्ने हुन्छ। परदेशको बसाइ छ भने अन्तरङ्ग मित्र वा आफन्तसँग भेटघाट हुनेछ। सृजनात्मक कल्पनाशील र रमणीय दिन छ। व्यस्त दिनचर्या अर्थात बोरिङ रुटिनबाट राहत पाउने समय हो। गृहिणीहरूका लागि पारिवारिक भ्रमणमा निस्कनु पर्ने हुन्छ अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ। प्रत्येक प्रस्तावमा छोरा छोरीको पूर्ण समर्थन रहनेछ। प्रेम जीवनमा घुमघाममा निस्कने वैकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ। लभमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउनेछ। छात्र छात्राको कुरा गर्ने हो भने खेलबाड र मनोरञ्जनमा अन्न लिएर सजिलै दिन बित्ने परिस्थिति छ। तय उज्जवल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला। आजका लागि शुभ रंग रातो शुभ अङ्कका साथ शुभ दिशा पश्चिम इष्ट देवता विष्णु लक्ष्मी त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम राधा कृष्ण अभ्याम नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला पक्कै पनि लाभ हुनेछ। सिंह राशि हुनेहरूका लागि आज शत्रु रिसराग र स्वास्थ्य स्थिति प्रति सचेतता अपनाउँदै कार्य क्षेत्रमा खट्ने दिन हो। अचनाय प्रशासन र सुरक्षा निकायको जिम्मेवारी छ भने आर्थिक पाटो र व्यावसायिकता दुवै पक्षमा लाभ लिन सक्नुहुन्छ। खेलकुद वा साहसिक क्षेत्रका व्यक्तिले विजय प्राप्त गर्ने दिन हो। आफन्तले तपाईँका विचार र तर्कको सराहना गर्नेछन्। प्रेमी प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ। बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। समग्रमा भन्नुपर्दा दौडधुप गर्दा गर्दै तथा कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न। छैटौं भावमा रहेको चन्द्रमाको प्रभावले शारीरिक थकान र बेचिनीको समय हो। सोसाना क्रममा चिन्ताग्रस्त भइनेछ। सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफू मात्र होइन आफन्त र सङ्गी साथीको तनावमा समेत वृद्धि हुने समय छ। व्यवसायीहरूका लागि चुनौतीका माझ मोटो रकम हात लागि हुने दिन हो। रातरङका चिजबिज लता कपडा वृक्ष वनस्पति शैक्षिक प्रतिष्ठान औषधि र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ। नोकरी गर्नेका लागि कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईँको कुरा नबुझिदिँदा दिक्क मान्न सक्नुहुन्छ तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ। वैदेशिक रोजगारीको कुरा गर्दा सुनिश्चित सफलताको योग छ। तथापि रिसराग र आवेग बढ्ने समय भएकाले भावनामा बहेर कुनै पनि निर्णय नगर्नुहोला। गृहिणीहरूका लागि दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो। सचेत हुनुपर्छ। प्रेम प्रसङ्गको कुरा गर्दा आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्न समेत सक्नुपर्छ। नत्र बेकारका कुरामा आफ्नो जीविकना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्न सक्छ। शिक्षा दीक्षा तर्फको कुरा गर्दा एकहरिएर घुइँदा स्वास्थ्य स्थिति बिग्रने डर हुन्छ। त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठन पाठनमा जुट्नुपर्छ। बहस वा तर्क वितर्कमा विजयी भइनेछ। आजका लागि शुभ रङ रातो शुभ अङ्क छ। शुभ दिशा दक्षिण इष्ट देवी भगवती दुर्गा त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम देवी देउरालियै नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला पक्कै पनि लाभ हुनेछ।
1: कन्या राशि
0: कन्या राशि हुनेहरूका लागि आज ज्ञान र सिप बाँडेर जस लिने समय हो। रचनात्मक र सृजनात्मक क्षेत्रमा पनि सक्रियता बढ्नेछ। बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुनेछ। भाइ बहिनी वा छोराछोरीका क्रियाकलाप देखेर प्रसन्नता बढ्नेछ। किशोर किशोरीको मनमा भावनाको प्रबलता रहनेछ। युवाहरू आफ्नो करियरमा केन्द्रित हुनेछन्। मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। हितैषी र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन्। राजनैतिक र सामाजिक क्षेत्रका व्यक्तिले व्यक्तित्व र पहुँचको विस्तार गर्ने समय हो। संकट प्रतिको कल्पना गर्दै बचत र संग्रहमा ध्यान दिनुपर्ने समय हो। विद्यास्थानमा चन्द्रमा रहेकाले कुनै प्राविधिक र सिपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ। ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ। कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला। व्यापारीको कुरा गर्दा पुस्तक शिक्षा क्षेत्र छापाखाना कन्सल्टेन्सी र वस्त्रभूषणको कारोबारबाट लाभ लिने दिन हो। केही धन रकम छोराछोरी र भाइ बहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ। जागिरको कुरा गर्दा बुद्धिले भाव पाउने समय हो। लेखन कला वा संगीत जस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइनेछ। वैदेशिक प्रयोजनका काममा सन्तानमा भाइ बहिनीको करियर सम्बन्धी कुनै समस्या आइपरेमा विशेष व्यक्तिबाट उचित सल्लाह र सहयोग मिल्नेछ, जसबाट तपाईँको तनाव पनि हट्न सक्छ। गृहिणीहरूका लागि बाल्यावस्थाका मित्रहरू आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा राम्रो मेलोमा सरिपुने दिन हो। भावना र इच्छाहरूको कदर हुनेछ। प्रेम जीवनमा सङ्गीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न। आज व्यक्तिगत खुसीका लागि लभमेटसित कुनै कुराको अपेक्षा गरेको जाति हुन्छ। विद्यार्थीहरूका लागि पढाइप्रति दिलचस्पी जाग्नेछ। रचनात्मक समय हो। विज्ञान प्रविधि हुने क्षेत्रमा वा अनुसन्धान गर्ने छात्र छात्राहरूले केही गर्न सक्ने राम्रो समय छ। आजका लागि शुभ रङ्ग रातो वा हरियो, शुभ अङ्क 5, शुभ दिशा पूर्व इष्ट देवी माता सरस्वती। यस्तै आशा कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम ऐन श्रीम श्रीम बुधाय नमः यस मन्त्रलाई कम्तीमा 8 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। तुला राशि हुनेहरूका लागि आज शरीर त स्वस्थ रहनेछ तर चिन्तामा वृद्धि हुने दिन हो। आफन्तको व्यवहार देखेर दिक्क लाग्न सक्छ। तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ। व्यापारीको कुरा गर्दा अचल सम्पत्ति सेयर कारोबार गरेर प्रयोजनका वा भोगविलासका सामग्रीमा फाइदा हुनेछ। आजको केही समय घर परिवारमा खर्च गरेको जाँदै हुन्छ। कर्मचारी वा जागिरीका निमित्त परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्यवहार थपिने दिन हो। त्यस्तै मनोरञ्जनात्मक क्रियाकलाप मनमा लिँदा गर्ने पर्ने काममा विलम्ब हुनेछ। विदेशी प्रयोजनको काममा इच्छा मुताबिकको कुनै काम वा धार्मिक आध्यात्मिक कामका लागि समय व्यवस्थापन गर्न सकेमा तनाव र स्ट्रेसबाट मुक्ति पाउन सक्नुहुन्छ। गृहिणीहरूका लागि दाम्पत्य जीवन सुखद रहने एवं परिवारमा सुख शान्ति र समृद्धि छाउने राम्रो समय छ। तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला। प्रेमी प्रेमिकाका निमित्त भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनुहोला, किनभने आज चियो चर्चो गर्नेले तनावमा वृद्धि गर्नेछन्। छात्र छात्राको कुरा गर्ने हो भने पारिवारिक तनावका कारण पढाइ विचलित हुन सक्ने समय छ। अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ। चौथो घरको चन्द्रमाले नकारात्मक ऊर्जामा वृद्धि गर्दछ, त्यसैले आलस्य र थकानको अनुभूति हुनेछ। तथापि आजको दिन सेवा र चाकरीमा बित्नेछ। आवेग र क्रोध आँगाका शत्रु हुन्। आपसी सम्बन्धमा समेत विश्वासको संकट देखा पर्न सक्छ। अभिभावक वा नातागोताको कुनै ज्येष्ठ सदस्य वा आफन्तको स्वास्थ्यमा समेत समस्या देखिनेछ। बौद्धिकता र ज्ञानगुणको क्षेत्रमा समय दिन पाइँदैन। सँगसाथी र आफन्तले भने जस्तो सहयोग पुर्याउन सक्दैनन्। घर बाहिर निस्कने वा परदेशको यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ। त्यस्तै देश परदेशमा बस्नुले आज घर र घरायसी परिवेशको सम्झनामा केही समय बिताउनेछन्। आजका लागि शुभ रङ सुग्नित रातो, शुभ अङ्क 4, शुभ दिशा उत्तर, इष्ट देवी माता दुर्गा। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम नमः भद्रकाली यस मन्त्रलाई कम्तीमा 9 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। वृश्चिक राशि हुनेहरूका लागि आज सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ। पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय छ। तर अल्छी गरेर वा चुप लागेर बस्नु ठिक हुँदैन। जस्तो सुकै काम पनि बुद्धि कौशल र मित्रबलको सहयोगले निप्ट्याउन सकिनेछ। बन्धु बान्धव र दाजुभाइको सहयोग लिन दिन सकिनेछ। विद्वान र प्राज्ञिक व्यक्तिहरूसित सम्बन्ध गाँसिने तथा सामिप्य कायम हुनेछ। विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग पनि सम्बन्ध वा सम्पर्क हुन सक्ने दिन हो। साथीभाइसँग बसेर मनोरञ्जनमा भुलिन सक्नुहुन्छ अथवा सानोतिनो घुमघाम मानिसकने परिस्थिति पनि बनेको छ। कार्यक्रम स्थानमा चन्द्र गोचर रहेकाले नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ। प्रयास गरेमा कार्य प्रणालीमा सकारात्मक परिवर्तन हुनेछ। सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौतरीको काममा समेत दौडुप गर्न सकिन्छ। व्यापार वटाको कुरा गर्दा काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिनेछ। औजार हाँदा तयार किराना सामग्री मनिहारी वा सरकार सम्बन्ध ठेकापट्टाका व्यवसायीले लाभ पाउनेछन्। कार्यक्षेत्र वा प्रशासनिक कामकाजमा व्यक्तित्व वा विकासका निमित्त प्रयास गर्ने समय हो। परीक्षा अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ। काममा सहयोगीको साथ पाइने समय छ। परदेशको बसाइ छ भने उदार मना व्यक्तित्व वा हाई प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ। आवश्यक परेमा उहाँहरूको सुझाव प्राप्त हुनाले देखिएका बाधा हट्न सक्छन्। गृहिणीहरूका लागि सङ्घी साथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ। पारिवारिक माहौल र आर्थिक पक्ष समेत सुदृढ देखिन्छ। प्रेम जीवनमा कामको चाप बढ्ने समय छ। परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ नत्र आफ्नै कमजोरीले मनदुखित बन्न सक्छ। शिक्षा दीक्षा तर्फको कुरा गर्दा अरूका समस्यामा दौडधुप गर्नुपर्ने समय छ। यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्न सक्छ तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो। आजका लागि शुभ रंग हरियो, शुभ अङ्क तिन, शुभ दिशा पश्चिम, इष्ट देवता भगवान श्री गणेश। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम रोहिणी पुत्राय नमः यस मन्त्रलाई कम्तीमा 8 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। धनु राशि हुनेहरूका लागि आज पोलीमा पूर्ण प्रभाव भएको राम्रो दिन छ। हाके ताकेका काम मुख्य माध्यमबाट फत्ती गर्न सकिन्छ। साथी तर्क वितर्क र बहसमा विजय प्राप्त हुने दिन हो। धार्मिक वा सामाजिक कामको दायित्व थपिनेछ। मिठो र स्वादिलो खानपिनको योग बनेको छ। जागर बढ्नेछ। नातेदार र घर कुटुम्बले प्रशंसा गर्नेछन्। चेलीबेटी वा ससुराली पक्षका व्यक्तिको काममा पनि चासो राख्नुपर्ने समय हो। बन्द व्यापारमा राम्रो छ। पुरानो धन हात पर्न सक्छ। लगानी बढाउन अनुकूल समय छ। सेयर मार्केट वा कुनै नयाँ ठाउँमा लगानीको योजना छ भने अघि बढ्नुहोला। दोस्रो भावमा रहेको चन्द्रमाको प्रभावले कला कविता र साहित्यमा रुचि बढ्न सक्छ। नजिक आएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो। स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ। व्यापारिक प्रायोजनको काममा कम्युनिकेशन विज्ञापनमा मार्केटिङ तपाईँको व्यवसाय बढाउने उत्तम तरिका बन्न सक्छ। मानिसहरूको नकारात्मक प्रतिक्रियालाई व्यवस्था गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो। नोकरी गर्नेका लागि आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउको माध्यमबाट कुनै विशेष अवसर पुत्काउन सक्नुहुन्छ। अतिरिक्त आमदानीका लागि मिहिनेत गर्ने दिन हो। वैदेशिक रोजगारीको कुरा गर्दा आपसी भेटघाट र मेलमिलापको समय हो। आफन्तसँग फोनमा नै किन नहोस् सम्पर्क गरी बलाकुसारी गरेको राम्रो हुन्छ। गृहिणीहरूका लागि आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ। पति पत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो। प्रेम प्रसङ्गको कुरा गर्दा आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नुहोला। विद्यार्थीहरूका लागि भोलिमा विशेष फल छ। मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइनेछ। सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ। आजका लागि शुभ रंग सेतो वा उज्यालो, शुभ अङ्क दुई, शुभ दिशा दक्षिण, इष्ट देवी माता लक्ष्मी। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम सिद्धि लक्ष्मी नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। मकर राशि हुनेहरूका लागि आज जोश सागर पलाउने तथा मन फुरुङ्ग हुने दिन छ। आत्मनिर्णयको क्षमतामा वृद्धि हुनेछ। नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय देखिन्छ। निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। अध्ययनमा प्रगति हुनुका साथै प्रविधि र सिप समेत बढाउन सकिनेछ। मान सम्मान बढ्नेछ। उपहार पुरस्कार आदि प्राप्त हुन सक्छ। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिनेछ। बन्द व्यापार र रोजगारीका क्षेत्रबाट समेत सबैभन्दा बढी लाभ मिल्नेछ। फाँके ताकेका काममा सफलता मिल्नेछ। तपाईँको लग्न भावमा चन्द्रमा रहेकाले नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो। खुसी र प्रसन्नताको सीमा हुने छैन। विजय र सफलताले जताततै पछ्याउन सक्छ, तर ईर्ष्या, घमण्ड र अहंकारबाट टाढा रहनु ठिक हुन्छ। व्यापार वा कारोबार गर्नेका लागि कृषि क्षेत्र, वनबुट्यान, काठपात र औषधि व्यवसायका लागि राम्रो दिन देखिन्छ। नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो। जागिरको कुरा गर्दा मेहनतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। लगनशील बन्न सके दायित्व र जिम्मेवारी समेत बढ्नेछ। वैदेशिक प्रायोजनका काममा तनाव र स्ट्रेसले भरिएको खराब समय छ। केही समय आफ्नो सुस्वास्थ्य र आरामका लागि छुट्याउनुपर्छ, जसबाट मनोबल बढाउन मदत पुग्नेछ। गृहिणीहरूका लागि इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा वृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ। प्रेम जीवनमा एक आपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ। जीवनशैली र उपसमा परिवर्तन गर्न सके प्रेम जीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ। छात्र छात्राको कुरा गर्ने हो भने प्रयास गर्दा उपलब्धि पाउने दिन हो। उच्च शिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कुले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ। आजका लागि शुभ रङ मिलो वा कालो, शुभ अङ्क एक, शुभ दिशा पूर्व, इष्ट देवता भगवान शिव। यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम सम सूर्यात्मा जाय नमः यस मन्त्रलाई कम्तीमा 23 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। कुम्भ राशि हुनेहरूका लागि आज परिबन्ध र बाध्यताका काममा रुमलिनु पर्ने हुन्छ। नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रायोजनको कामबाट मनग्ने लाभ हुनेछ। विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो। व्यावसायिक जीवनको कुरा गर्दा कारोबारमा डट्ट अर्काको विश्वास गर्ने दिन होइन। सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी बेहोर्नु पर्ने हुन्छ। कर्मचारी वा जागिरका निमित्त बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। समयमा काम गर्न नसक्दा विशेष अवसर फुक्कन सक्छ। आर्थिक संकटले पनि तनाव बढ्न सक्छ। विदेशी प्रयोजनको काममा गरी आएको काम वा व्यापारिक गतिविधिमा कुनै पनि प्रकारको परिवर्तन ल्याउने प्रयास नगर्नुहोस्। वर्तमान परिस्थितिमा मात्र ध्यान दिनु बेस हुनेछ। गृहिणीहरूका लागि आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो। आज कुनै योजना कार्यान्वयन गर्न बनाया कुरा किन्न अनुकूल समय देखिँदैन। प्रेमी प्रेमिकाका निमित्त तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठिक हुनेछ। सस्तो कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको संकट हुन सक्छ। विद्या प्राप्ति वा पठन पाठनको क्षेत्रमा पठन पाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो। त्यस्तै तपाईँमा भिक्कारी र चिडचिडेपन पनि हावी हुन सक्छ। व्ययस्थानमा बसेको चन्द्रमाले शुभ फल प्रदान गर्दैन, त्यसैले बन्द व्यापार तथा पेसा व्यवसायमा ध्यान केन्द्रित हुन सक्दैन। आध्यात्मक जिम्मेवारी वहन गर्न दौडधुप गर्ने परिस्थिति छ। आमदानीको बाटो सहज भए पनि गैनिकीमा झन धेरै व्यवहार भन्ने दिन हो। गरी आएको काममा निरन्तरता दिन सकिन्छ, तर नयाँ काम थाल्न अनुकूल दिन छैन। फर्काप्न परेर इच्छा विपरीत काम गर्नु पर्ला। विश्वस्त व्यक्तिले समेत बाचा पूरा गर्न सक्दैनन्। सानोतिनो यात्राको योग छ, तर मालतालको सुरक्षामा ध्यान दिनुहोला। दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी भए पनि साँझ पख वा राति अबेर सन्तोषको सास फेर्न पाइनेछ। आजका लागि शुभ रङ सेतो, शुभ अङ्क तीन, शुभ दिशा उत्तर, इष्ट देवता भगवान भोले शङ्कर। यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा 21 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। मीन राशि हुनेहरूका लागि आज धनसँग सम्बन्धित त्यस्तो समस्याको समाधान हुनेछ जसले तपाईँको सुस्थ जीवनमा उत्साह ल्याउनेछ। जुनसुकै मौका संयोग वा भाग्यमा रहेर गरेको काम किन नहोस्, आज तपाईँका लागि लाभदायक ठहरिनेछ। अधिकार क्षेत्रमा परिवर्तन वा वृद्धि हुने सम्भावना छ। प्रतिभाको कदर हुने, सकारात्मक प्रतिक्रिया प्राप्त हुने वा मौद्रिक पुरस्कार पाइने समय हो। हृदयले दिमागमा प्रभुत्व जमाउन सक्छ, जसले तपाईँलाई सही दिशामा लैजानेछ। आज त्यस्तो दिन हो जसमा सुस्थ चाहना पूरा गर्ने माहौल बन्न सक्छ। आजको धारणा र विचारले आत्मबल र सफलताको नेतृत्व गर्नेछ। राज्य स्थानमा चन्द्र गोचर रहेकाले जीर्णोद्धार वा मर्मत सम्हार सम्बन्धी कार्यका लागि योजना बनाइनेछ। अर्काको सहयोगका लागि यही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फसेको धन हात पर्ने दिन हो। व्यापारीको कुरा गर्दा सरकारी काम, ठेकापटा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो। प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो। कार्यक्षेत्र वा प्रशासनिक कामकाजमा सेवाग्राही र वरिष्ठ कर्मचारी खुसी हुनेछन्। स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ। पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ। परदेशको बसाइ छ भने लगानी गर्नुभएको छ भने आज त्यसको लाभांश वा बोनस पाउने दिन हो, तर खर्चको मात्र बढ्ने समय छ। बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला। गृहिणीहरूका लागि दाजुभाइ र दिदी बहिनीसँग सहायता आदान प्रदान गर्ने समय हो। काम छैन भने पनि माइती पक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ। प्रेम जीवनमा व्यक्तिगत खुसी आनन्द र भोज बस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ। लभमेटसँग सम्पर्क राखी बढ़िरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ। विद्यार्थीहरूका लागि आफूभन्दा कमजोर भाइ बहिनी वा साथीहरूलाई अर्थ बुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समझ सिकाउने समय हो। आजका लागि शुभरम सेतो शुभ अङ्क दुई शुभ दिशा पश्चिम इष्ट देवता भगवान भोले शङ्कर त्यसले आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम गंगा धराय नमः यस मन्त्रलाई कम्तीमा 21 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। राशिफलको क्रम समाप्त भएको छ। यस राशिफलमा समेटिएका विवरणहरू ज्योतिषीय गणनामा आधारित विषय हुन् जुन तपाईँका लागि राम्रो वा नराम्रो जे पनि हुन सक्छ। राशिफल सुनेपछि पनि तपाईँले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्य पालना गर्नुपर्दछ र परोपकारी वा सामाजिक भावना राख्नुपर्दछ। यसो गर्नुभयो भने यहाँ उल्लेखित इष्टहरू नाश हुन्छन् वा न्यूनीकरण हुनेछन् अनि राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ। यो सचेतनापछि आजको राशिफलको सम्पूर्ण अङ्क समाप्त हुन्छ। म प्रस्तुता सुकृति कोइराला अब यहाँहरूबाट बिदा लिने अनुमति चाहन्छु। तपाईँ त आजको दिन सुखद रहोस्, मंगलमय बनोस्, सत्कर्म गर्ने प्रेरणा प्राप्त होस्, इच्छाएको मन धन र सम्पत्तिको प्राप्ति होस्, घर परिवार र इष्टमित्र बीच मेलमिलाप र खुसियाली छाओस्, कार्यक्षेत्रमा सदैव उन्नति प्रगति होस्, स्वच्छ रहनुहोस्, स्वस्थ रहनुहोस्, सतर्क रहनुहोस्। सबैमा शुभकामना, नमस्कार।
1: यस कार्यक्रमको प्रायोजक मामा तयारी
2: चाउचाउ।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: इन्डियन वेलफेयर अन्तर्गत जिल्ला सैनिक पौडी लामको अत्यन्त जरुरी सूचना। इन्डियन वेलफेयर इलाममा यही मिति 2083 साल असोज 6 र 7 गति अर्थात 22 र 23 सेप्टेम्बर सन् 2026मा सिजनल पेन्सन क्याम्प शुरू हुन गइरहेको छ, जसमा भारतीय राष्ट्रदवास पेन्सन वितरण कार्यालय धरानबाट टोली आउने भएकाले इन्डियन भूपो तथा उहाँका आश्रितहरूको जीवित प्रमाणपत्र संकलन साथै मरुवा केस हेर्ने भएकाले सम्पूर्ण भूपो तथा उहाँका आश्रितहरूलाई जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नागरिकताको फोटो कपी, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, पेन्सनरको फ्यामिली साथमा हुनुहुन्छ भने हालसालैको जोइन्ट फोटो र एक्लै हुनुहुन्छ भने सिंगल रातो ब्याकग्राउण्डको फोटो सहित उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ। सम्पर्क जिल्ला सैनिक बोर्ड इलाम, सेक्रेटरी सम्पर्क नम्बर 98019909002, फोन नम्बर 0275204080, जिल्ला सैनिक बोर्ड इलाम। रेबिज विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन हुने बारेको सूचना। इलाम जिल्लाको माइजोकमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका विभिन्न स्थानहरूमा घर पालुवा र छाडा कुकुरहरूलाई रेबिज विरुद्धको निशुल्क खोप कार्यक्रम यही मिति 2083 भदौ 26 गतेदेखि असोज 9 गतेसम्म सञ्चालन हुने भएकाले आफ्नो घरमा पाल्नु भएको वा घर नजिकै रहेका कुकुरहरूलाई उक्त खोप कार्यक्रममा रेबिज विरुद्धको खोप लगाई रेबिज लाग्नबाट बचाऊ। आयोजक रेड पाण्डा नेटवर्क, दीपज्योति युवा क्लब पाँच इलाम कार्यालय, माइजोकमाई गाउँपालिका इलाम, सन्दकपुर गाउँपालिका इलाम। रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन गरौं। अहिलेको समय जेठ मसान्तदेखि भाद्र मसान्तसम्म रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने अवधि भएको हुँदा यस माइजोकमा सब डिभिजन वन कार्यालय, सन्दकपुर सब डिभिजन वन कार्यालय, इलाम सब डिभिजन वन कार्यालय, सूर्योदय सब डिभिजन वन कार्यालय, भ्योमे सब डिभिजन कार्यालयको कार्यक्षेत्र र डिभिजन वन कार्यालय इलाम अन्तर्गत रेड पाण्डाको वासस्थान भएको वन क्षेत्रमा रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने कार्यमा अवरोध हुने गरी वन प्रवेश, आवागमन, चरण, दाउरा घाँस संकलन, निगालो, मालिङ्गो तथा अन्य वन पैदावार संकलन, शिकार, ट्रेकिङ जस्ता कुनै पनि किसिमको रेड पाण्डालाई खलल पुग्ने क्रियाकलाप हुन नदिन स्थानीय तह, स्थानीय वन उपभोक्ता समूहहरू तथा संघ संस्थासँग समन्वय गरी स्थानीय स्तरमा व्यापक सूचना प्रवाह, अनुगमन, निरीक्षण र संयुक्त गस्ती गरी रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन मिलाउनु हुन अनुरोध गर्दछौ। रेड पाण्डा नेटवर्क, डिभिजन वन कार्यालय इलाम, श्री दीप ज्योति युवा क्लब पास्टर इलाम।

0: केन्द्रीय शान्ति कार्यबारीको सूचना इलाम जिल्ला साबेक फाकफोक्तुम गाउँपालिका दुई निवासी हाल इलाम नगरपालिका आठमा बसोबास गर्दै आउनुभएकी 90 वर्षीय विष्णुमाया चौहानको यमिति 2083 भाद्र 27 गते निधन भएकाले यमिति 2083 असोज 8 गते शुद्धि शान्ति कार्य गरिने भएको हुँदा आफन्तजन इष्टमित्र छर छिमेकी कुल कुटुम्ब नाता गोता सम्पूर्णमा जानकारी गराइन्छ। स्थान इलाम नगरपालिका 8 धोबीडाँडा मिति 2083 असोज 8 गते एवं सम्पूर्ण चौहान परिवार इलाम नगरपालिका 8 इलाम। हैजा तथा झाडा पखाला नियन्त्रण र रोकथाम सम्बन्धी सूचना। हैजा तथा झाडा पखाला दूषित पानी र खानाबाट सर्न सक्ने रोग हुन्। यसबाट बच्न सबैले विशेष सावधानी अपनाऊ। रोकथामका उपायहरू: सफा तथा सुरक्षित पानी मात्र पिऊ, पानी शुद्धिकरण गरेर मात्र प्रयोग गरौं, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसालौ, खाना राम्रोसँग पकाएर तातो र ताजा खाने गरौं, खानेकुरा छोपेर राख्ने र झिङ्गा तथा फोहोरबाट जोगाउने, खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने र शौचालयको प्रयोग गर्ने, घर तथा वरपरको वातावरण सफा राख्ने, झाडा पखाला भएमा तुरन्त जीवन जल खुवाउने र प्रशस्त झोल पदार्थ दिने, बच्चालाई झाडा पखाला भएमा स्तनपान निरन्तरता दिने, दिशामा रगत आउने, लगातार बान्ता हुने, अत्याधिक तिर्खा लाग्ने, आँखा धसिने, अत्याधिक कमजोरी वा बेहोश हुने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। मुख्य सन्देश: सफा र मालेको पानी पिऊ, साबुन पानीले हात धोऊ, सुरक्षित खाना खाऊ, हैजा तथा झाडा पखाला रोकाऊ। स्वास्थ्य कार्यालय इलाम।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ज पेंट
3: कि तपाईँ ठुलो सपना र उज्यालो भविष्य बनाउने ठाउँ खोज्दै हुनुहुन्छ अब यी सबै सपना साकार पार्छ वाल्मीकि लिंकन कलेज बिरतामोड झापामा अब करियर ओरिएन्टेड प्रोग्राम बीआईटी बीएचएम बीबीए र एमबीए सीमित सिटमा भर्ना खुला भइसक्यो ढिलो नगर्नुहोस् सिट सीमित छ सफलता असीमित छ वाल्मीकि लिंकन सपनाको साथी भविष्यको बाटो थप जानकारीको लागि आज सम्पर्क गर्नुहोस् वाल्मीकि लिंकन कलेज बिरतामोड सम्पर्क 9815998803523 वाल्मीकि लिंकन कलेज तपाईँको भविष्य हाम्रो जिम्मा बिरतामोड झापा

तयारी गर्न वडा कार्यालयलाई पत्रचार गरेको हो। प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद भण्डारीद्वारा हस्ताक्षरित पत्रमा जोखिमयुक्त बस्ती तथा घर परिवारको पहिचान गरी आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन भनिएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पासरले पनि बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले मौसमको अद्यावधिक जानकारी लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। पासरका फिरिम सहित याङबरक, फालेलोङ, फाल्गुनन्द र मिक्लाजुङका विभिन्न क्षेत्र वर्षायाममा बाढ़ी पहिरोको जोखिममा पर्दै आएका छन्। र झापाको दमकमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन्। प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक नगरपालिका चारमा विराटनगरबाट काकरभेट्टातर्फ आउँदै गरेको डल्फिन यातायातको बस आज अनियन्त्रित भई सड़कको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा गौरादह नगरपालिका दुईका 30 वर्षीय सुषमा दर्जी र 40 वर्षीय मीना दर्जी, पथरी सनिश्चरी नगरपालिका एक मोरङका 32 वर्षीय समीर पोखरेल, सुनसरीको लौकही 6का 30 वर्षीय मोहम्मद जस्मीर, उर्लाबारी नगरपालिका 9का 36 वर्षीय पार्वता लिम्बू र उर्लाबारी नगरपालिका 5का 50 वर्षीय दीपक भूजेल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रंजन आवाका अनुसार घाइते मध्ये जस्मीरको ओठमा र लिम्बुको बायाँ आँखामा चोट लागेको छ भने अन्यको बाहिरी चोट देखिएको छैन। सबै घाइतेको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ। लागु औषध ओसार पसारको नयाँ शैली, प्रहरीलाई छल्न ट्रकमा फल्स बटम, इलाममा फेटियो 15 क्विन्टल भन्दा बढ़ी गाँजा। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पालिका अधिवेशन शुरू, इलाममा सर्वसम्मत नेतृत्वको प्रयाससँगै प्रतिस्पर्धा पनि चर्कियो। र इलाममा असोज 9 देखि 11 गतेसम्म भारी वर्षाको सम्भावना, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह। साँझ 7 बजेको नेपालबाट स्थानीय खबर सकिएको छ। समाचार सम्पादन गणेश खिमिरे लगायत सम्पूर्ण टीमलाई विदा दिनुहोस्। नमस्कार। रेडियो नेपालबाट एफएम सुन्दै गर्नुहोला।

0: सुन्नु न हजुरलाई एउटा कुरा भन्नु थियो।
1: के कुरा भन्न आँटेको भन न।
0: यो पालि गहना लिउँ भनेको हामी बिर्तामोड कहिले जाने?
1: होइन है राधा, किन बिर्तामोड जान पर्यो र?
0: हजुर त्यसो भन्नुहुन्छ नि, यहाँ भने जस्तो डिजाइन नै पाइदिन के, त्यही भएर जाउँ भनेको। मेरो हर कुरा सुनिदिने हजुर नै त हुने मेरो बुढो। जाउँ न के, जाउँ न है ला।
1: लाठी तिमी कस्तो कुरा गर्छौ? हाम्रो यही इलाम बजारको रेशम गहना गृहमा भने जस्ता आकर्षक डिजाइनका राम्रा राम्रा गहना पाइन्छन्। तिमी चाहिँ बिर्तामोड जाने कुरा गर्छौ?
0: थ्याङ्क यू सो मच मेरो बुढा, हामी भोलि नै जाने नि है, साथमा पैसा हुँदा नै किनिहाल्नु पर्छ।
1: भइहाल्छ नि राधा, चिन्ता नगर न, भोलि नै जाउँला न।
0: थ्याङ्क यू सो मच।
1: यहाँ नयाँ तथा पुराना सबै प्रकारका भने जस्ता डिजाइनका गहना बनाइन्छ। यति मात्र होइन नि राधा, राशि अनुसारका सबै पत्थर पनि पाइन्छ, अनि बिहेको लागि दिनै नकुरी छिनेमा सबै गरगहना उपलब्ध हुन्छ। अब पनि अरूतिर जान्छौ त लाटी?
0: आफ्नो आँखा अगाडिको पसल छोडेर कहीँ जान्न, भोलि हजुरको पनि अफिस छुट्टी, भोलि हामी दुबैजना सँगै जाने रेशम गहना गृह।
1: ल राधा, तिमीले त भने जस्ता गहना किन्ने भयो, अब तिमी र साथीहरूलाई पनि आकर्षक गहना किनेर ढुक्क हुनको लागि रेशम गहना गृह नै जानुपर्छ भन्न चाहिँ नबिर्स है।
0: त्यो त भइहाल्छ नि बुढा, गजबले भनिदिन्छु। अनि थप बुझ्न मन लाग्यो भने सम्पर्क पनि त गर्न पर्यो होला, सम्पर्क फोन नम्बर पनि भनिदिनु न।
2: सम्पर्कका लागि रेशम गहना गृह, इलाम चोक बजार, पिपल बोट अगाडि, फोन नम्बर 0272548 11 अनि मोबाइल नम्बर 9852689 16 अथवा 9842531 71।
3: नमस्कार।

0: म सुगरीका केसी अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाल बाढी एफएम 94.9 मेगाहर्ज मेरो मनको रेडियो।
1: सबैको अथाह माया र विश्वासको सम्बन्धले हामी सगरमाथा इन्सुरेन्स र लुम्बिनी इन्सुरेन्स एकजुट भई बनेका छौँ एकताको प्रतीक सलीको एक गतिशील र विश्वसनीय इन्सुरेन्स कम्पनी।

0: स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
1: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
2: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
1: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएन बताउनुभयो।
3: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
1: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरू संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य, संघ समिति, कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
4: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ, 8 गतेदेखि 12 गतेसम्म त्यो ढंगबाट वर्षा हुने भन्ने जुन कुरा विपदको सूचना जारी गरेको छ, त्यही सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम, वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला, अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै।
1: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्ति अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोसाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 वटा नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले डिएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भोटी खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मोलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागि हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम मालपोत प्रमुख नेत्र बहादुर साई आयोगका तत्कालीन केही पदाधिकारी कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
6: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने यिनीहरूको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेन। 18 वर्षभन्दा तलका कुनै साथीहरूले टिआरपी सदस्यता स्वैच्छिक आवेदनमा भरिएको भए र कुनै ठाउँमा तपाईँले पनि निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई माथि लगेर पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै निर पूरा भएपछि
1: विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
0: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
7: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
9: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
11: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ताजा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी,
13: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदी बहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौँ र बसबाटै आउनुहुन्छ उहाँलाई आउन गाह्रो भइरहेको छ आउनु पर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस् हामी सम्बन्धित निकायमा सम्बन्धित दाता निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौँ आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ परामर्श दिइरहनु भएको छ केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ
14: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन् विभिन्न प्रश्नसहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई
15: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ जसले डाटा संकलन गरिराख्नु भएको छ उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला कुनै हिचकिचाट नगरिकन कुनै डर न कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनु होला विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला को चाहिँ ठ्याक्कैमा पीड़ित हो को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ
14: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई अब हाम्रो खानपानको कुरा गरौं तपाईँको वरिपरि पाइने सागसब्जी गेडागुडी दूध अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ पोषणविद रुबिना कार्की
16: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै फापर कोदो भटमास भयो त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन् जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो ढिँडो बनाएर खान सक्यो त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो या भुटेको भटमासलाई साँधेर खान सक्यो त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ
14: अस्थायी शिविरमा बसिरहेका गर्भवती सुत्केरी र बालबालिकाले खानपानमा अझ बढी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौला
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन
17: व्यवसायहरूले के गरिदिन्छ बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ त्यो 150 रुपियाँमा पाइन्छ
0: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
18: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
21: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएनले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
22: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
23: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खाना नपाएर होइन कि, हामी खाना नजानेर हामी धेरै रोगीहरू भइराखेका छौँ। खाना नपाएर होइन, खाना नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो रेपिड चाहिँ तपाईँको त्यसले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खाना नपाएर होइन कि, खाना नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदैन खानुस्, लङ ग्रेन चामल खाँदैन खानुस्। किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन। धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो नि। त्यो नौनी घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौनी घिउ तपाईँको 850-900-1100 पर्छ है, त्यो पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषण पनि छैन।
24: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेछ, कसरी काम गरिरहेको छ?
25: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै, होलसेल बिक्री होस् या रिटेल बिक्री होस्, त्यो होल सबैका चरणमा, सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो। एन्टिमर्टम भन्छौ हामी, वधपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुन पर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले वध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
24: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिनको लागि अनुरोध गर्दछु।
1: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावे मासु नखाऊ भन्छ। जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दै
0: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 औं एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तीन महीना तिर्नुहोस्, सात महीना चलाउनुहोस्। क्लासिक टेक को 200 Mbps इंटरनेट सात महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी ऐप में पाउनुहोस् 200 भन्दा बढी।
2: विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, सम्पूर्ण नागरिकलाई सुरक्षित भएर बस्न सरकारको अनुरोध, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा। भोलि बिहिबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। 113 जना यात्रु बोकेर पोखरा आइपुग्यो फ्लाइ दुवै। 512 स्थानीय तहमा कांग्रेसको गाउँ नगर अधिवेशन सम्पन्न। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ त्रिशुली शाखा सम्पर्क 9851317966 गजुरी शाखा सम्पर्क 9851318367 धुन्चे शाखा सम्पर्क 9851317866 कल सेन्टर 015-7211-165 टोल फ्री नम्बर 1660-01-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौ कृषि विकास बैंक लिमिटेड
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर भदौ 10 गतेको भोटेकोशी त्रिशुली बाढ़ीले अपूरणीय मानवीय क्षति गर्यो धनजनको क्षतिसँगै बाढ़ीले कहिल्यै नपुरेने घाउ छाडेर गएको छ बाढ़ीमा आफन्त गुमाएका परिवार शोकमा छन् बेपत्ता आफन्तको अवस्थाबारे अनिश्चितता रहेको छ राहत क्षतिपूर्ति र बेपत्ताको कानूनी हैसियत टुंगो लगाउनु पर्ने माग संसदसम्म पुगेको छ प्रभावित परिवारहरू आफ्ना बेपत्ता आफन्त फर्किने आशा र राज्यबाट राहत तथा न्यायको पर्खाइमा छन् बेपत्ता नागरिकको कानूनी हैसियत र परिवारको राहत क्षतिपूर्तिको विषय संसदमा उठिरहेको अवस्थामा मृतक तथा बेपत्ताको पहिचानका लागि चीनले डीएनए परीक्षणका आवश्यक उपकरण सामग्री र प्रविधि नेपाललाई उपलब्ध गराएको छ यही विपदले देशको ऊर्जा पूर्वाधारमा पनि गहिरो क्षति पुर्याएको छ भदौ 10 गते भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले मानवीय जीवनदेखि भौतिक संरचनासम्म ठूलो क्षति पुर्याएको छ बाढ़ीले घर परिवार मात्र उजाडेन देशको ऊर्जा उत्पादन र प्रसारण प्रणालीमा समेत गहिरो असर पारिराखेको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आज प्रतिनिधि सभामा बाढ़ीपछिको अवस्थाबारे जानकारी दिनुभयो प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि 3,90,62,30,00,00,00 रूपियाँ आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताउनुभयो मन्त्री श्रेष्ठका अनुसार विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन छन् तीमध्ये नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी रहेका छन्
4: विपदको असर ठूला जलविद्युत आयोजना र संरचनामा मात्र सीमित छैन घरायसी तथा सामुदायिक प्रयोगमा रहेका नवीकरणीय ऊर्जा प्रविधिमा समेत उच्च क्षति भएको छ प्रारम्भिक मूल्याङ्कन अनुसार समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानको लागि 3,90,32,30,00,00,00 रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ बाढ़ीले सिंचाई आयोजना नदी नियन्त्रणका संरचना र जल केन्द्रमा समेत क्षति पुर्याएको छ यस संरचनाको पुनर्स्थापनाको लागि 4,94,30,00,00,00 रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ
3: ऊर्जा संरचनाको क्षति पुननिर्माणको चुनौतीसँगै बाढ़ीमा बेपत्ता नागरिकका परिवारको पीड़ा पनि उत्तिकै गहिरो छ आफन्तको अवस्था थाहा नपाउँदा परिवार शोक र अन्योलमा छन् यही अवस्थालाई सम्बोधन गर्न बेपत्ता नागरिकलाई कानूनी रूपमा मृतक सरह मान्यता दिनुपर्ने माग समेत संसद बैठकमा उठेको छ नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढ़ी पहिरोमा पनि बेपत्ता भएका नागरिकलाई मृतक सरह कानूनी मान्यता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ
5: सम्माननीय सभामुख महोदय सरकारले सुनेन कि हाम्रा कुरा बुझेन रसुवा भोटेकोशी त्रिशुली बाढ़ीमा बेपत्ता नागरिकहरूको प्राप्त गर्नुपर्ने राहतदेखि आर्थिक कारोबारसम्म सबै रोकका छ त्यसकारणले बेपत्ता नागरिकहरूलाई मृतक सरह कानूनी हैसियत प्राप्त होस् भन्ने कुरा परिवारको पटक पटकको माग छ म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले पनि भोटेकोशी बाढ़ीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ बाढ़ी आएको आज 29 दिन पुग्दा समेत बेपत्ता नागरिकका परिवारमा अन्योल कायम छ भोटेकोशी क्षेत्र व्यापारिक नाका तथा केन्द्र भएकाले बाढ़ीको असर प्रभावित क्षेत्रका नागरिकमा मात्र सीमित नभई देशका 65 जिल्लासम्म पुगेको उहाँको भनाइ छ। सरकारले आवश्यक निर्णय नगर्दा बेपत्ता नागरिकका परिवारले राहत तथा क्षतिपूर्ति पाउन नसकेको उहाँको भनाइ छ।
6: रसुवा भोटेकोशीको बाढ़ी आएको आज 28 दिन पुगेर 29 दिन लाग्यो। यस अवधिमा बाढ़ीग्रस्त क्षेत्रमा सरकारले गरेका राहत र उद्धारका कार्यहरू सराहनीय छ। यसको लागि म सरकारलाई धन्यवाद दिन चाहन्छु। सामान्य सभामुख महोदय, यो व्यापारिक नाका व्यापारिक केन्द्र भएको हुनाले यो बाढ़ीको प्रभाव बाढ़ीग्रस्त क्षेत्रका मात्रै जनताहरूमा नपरेर देशको

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: रेबिज विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन हुने बारेको सूचना। इलाम जिल्लाको माइजोकमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका विभिन्न स्थानहरूमा घर पालुवा र छाडा कुकुरहरूलाई रेबिज विरुद्धको निशुल्क खोप कार्यक्रम यही मिति 2083 भदौ 26 गतेदेखि असोज 9 गतेसम्म सञ्चालन हुने भएकाले आफ्नो घरमा पाल्नु भएको वा घर नजिकै रहेका
0: कुकुरलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: रेबिज विरुद्धको निशुल्क खोप कार्यक्रम।

0: कार्यालय माइजोकमाई गाउँपालिका इलाम सन्दकपुर गाउँपालिका इलाम।
1: रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन गरौं। अहिलेको समय जेठ मसान्तदेखि भाद्र मसान्तसम्म रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने अवधि भएको हुँदा यस माइजोकमा सब डिभिजन वन कार्यालय, सन्दकपुर सब डिभिजन वन कार्यालय, इलाम सब डिभिजन वन कार्यालय, सूर्योदय सब डिभिजन वन कार्यालय, देउमे सब डिभिजन कार्यालयको कार्यक्षेत्र र डिभिजन वन कार्यालय इलाम अन्तर्गत रेड पाण्डाको वासस्थान भएको वन क्षेत्रमा रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने कार्यमा अवरोध हुने गरी वन प्रवेश, आवागमन, चरण, दाउरा घाँस संकलन, निगालो, मालिङ्गो तथा अन्य वन पैदावार संकलन, शिकार, ट्रेकिङ जस्ता कुनै पनि किसिमको रेड पाण्डालाई खलल पुग्ने क्रियाकलाप हुन नदिन स्थानीय तह, स्थानीय वन उपभोक्ता समूहहरू तथा संघ संस्थासँग समन्वय गरी स्थानीय स्तरमा व्यापक सूचना प्रवाह, अनुगमन निरीक्षण र संयुक्त गस्ती गरी रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन मिलाउनु हुन अनुरोध गर्दछौ। रेड पाण्डा नेटवर्क, डिभिजन वन कार्यालय इलाम, श्री देव ज्योति युवा क्लब पास्टर इलाम।
0: खुरित रोग विरुद्ध पाँचौ चरणको खोप सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना। खुरित रोग फुट एन्ड माउथ डिजिज विश्वको सबैभन्दा सानो विषाणु भाइरसबाट खुरफट्टा जनावर जस्तै गाई भैँसी, भेडा बाख्रा, बंगुर आदिमा देखा पर्ने सरुवा रोग हो। यस रोगको रोकथाम तथा नियन्त्रणको लागि इलाम जिल्लामा रहेको सबै पालिकाहरूको वडाहरूमा खुरित रोग विरुद्ध खोप कार्यक्रम यही मिति 2083 असोज 2 गतेदेखि 2083 असोज 30 गतेसम्म सञ्चालन भइरहेको हुँदा सबै कृषकहरूलाई आफ्नो पशुहरूमा खोप लगाई खुरित रोग नियन्त्रणमा सहयोग गर्न अनुरोध छ। इलाम जिल्लामा सबै स्थानीय तहमा रहेको पशु सेवा शाखाहरू थप जानकारी बुझ्न परेमा पशु सेवा प्राविधिक मणि कुमार राई मोबाइल नम्बर 98511 36 122 भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम।
2: भर्ना खुल्यो। साविक देवी क्याम्पस हाल इन्द्रचन्द्र क्याम्पस बिरता मोडमा बीबीएस प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 का लागि भर्ना खुल्यो। अनुभवी प्राध्यापक अंग्रेजी एवं नेपाली माध्यममा पठन पाठन हुने, न्यून शुल्कमा गुणस्तरीय शिक्षा, छात्रवृत्तिको व्यवस्था, आवश्यक पाठ्य पुस्तक निशुल्क साथै धरोटीमा प्राप्त गर्न सकिने, शान्त र अनुशासित वातावरणमा कक्षा सञ्चालन, मल्टिमिडियाको माध्यमबाट पठन पाठन, एमबीएस कार्यक्रम समेत एउटै प्राङ्गणमा रोजगारी सँगै अध्ययन गर्न सकिने, शैक्षिक भ्रमणको अवसर, विद्यार्थी परामर्श सेवा आदि विशेषता रहेको यस क्याम्पसमा बीबीएस प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। सम्पर्क इन्द्रचन्द्र क्याम्पस बिरतामोड 6 सुगम पेट्रोल पम्प दक्षिणपट्टि। सम्पर्क 98526065074, 98625475696,

मनोकामना कलेज बिरतामठको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। कक्षा बाह्र उत्तीर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना। विगत 27 वर्षदेखि बिरतामठ झापामा सञ्चालित यस मनोकामना कलेजमा बीबीएस प्रथम वर्ष, बीएड प्रथम वर्ष र बीए, बीएसडब्ल्यू र मेजर इंग्लिश प्रथम वर्षमा भर्ना खुलिसकेको छ। हाम्रा विशेषताहरू: सुविधा सम्पन्न भौतिक पूर्वाधार, अनुभवी प्राध्यापकहरू, व्यवस्थित लाइब्रेरी, आन्तरिक परीक्षाहरू। सम्पर्क मनोकामना कलेज बिरतामोड झापा, फोन नम्बर 0335132070, मोबाइल नम्बर 98526-72752, 98426-34490। बीबीएस, बीएड र बीए, बीएसडब्ल्यू नेपाली र अंग्रेजी दुवै माध्यममा पढ़ाई हुने यस मनोकामना कलेज बिरतामोडमा आफ्नो सीट समयमा नै सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ। मनोकामना कलेज बिरतामोड झापा। सूचना सूचीकृत नवीकरण तथा प्रस्ताव आह्वान सम्बन्धीको सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई लामको आर्थिक वर्ष 2083-84 लागि गाई जोन तथा अलैची जोन विकास सम्बन्धी वार्षिक कार्यक्रम क्रियाकलापहरू स्वीकृत भई आएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने कृषि फर्म, कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीहरूले आफ्नो फर्म सूचीकृत तथा नवीकरण गरी कार्यक्रममा सहभागिताको लागि प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। सूचना सम्बन्धी विस्तृत

0: जानकारीको लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ इलामको वेबसाइट piuilam.pmaamp.gov.np हेर्नुहुन तथा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ। कार्यालयको सम्पर्क नम्बर 0247523808, सूचना अधिकारीको सम्पर्क नम्बर 9861363013। एकाइ प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ इलाम।
1: के तपाईँ प्लस टू ब्याचलर मास्टर्सको लागि एब्रोड जाने सोचाइमा हुनुहुन्छ? यदि त्यसो हो भने सिवाई रेट 95% माथि रहेको पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था बिरतामोड एजुकेशन फाउन्डेशनले आफ्नो सेवाहरू इलाम, फिकल, बुधबारी, फुलाबारी, सुरुङ्गा तथा बिरतामोडबाट विगत 10 वर्षदेखि निरन्तर प्रदान गर्दै आइरहेको छ। हाम्रो सेवाहरू जापान, कोरिया, अस्ट्रेलिया, माल्टा, फिनल्याण्ड, युके, क्यानाडा, यूएसए का सम्पूर्ण डकुमेन्टेशन, भिसा प्रोसेस, करियर काउन्सिलिङ एउटै छानाबाट, कोरियन भाषा, ईपीएस टपिक, टपिक 1 र टपिक 2 का ग्यारेन्टी कक्षाहरू, जापान भाषा N5, N4, N3 तथा JFT स्किल्स र इन्टरभ्यू का तयारी कक्षाहरू, दैनिक भाषा जाँच परीक्षा, सुविधा सम्पन्न स्मार्ट कक्षाहरू, कोरियामा लामो समयसम्म अध्यापन गराउनु भएका प्रशिक्षकबाट अध्यापन गराउने, विद्यार्थी भिसामा जानेहरूलाई कम्प्युटर तथा बारिस्टा क्लासहरू पनि निशुल्क, साथै होस्टेलको सुविधा समेत प्रबन्ध गरिएको छ। तपाईँको उज्जवल भविष्यको सारथी बिरतामोड एजुकेशन फाउन्डेशन इलाम। सम्पर्क 9843443503, 9814497494, 9761443505।
2: जनचेतनाको लागि ट्राफिक कार्यालय इलामको अनुरोध।
0: जताभावी पार्किङ होइन, व्यवस्थित सर हाम्रो चाहना हो।
2: सही स्थानमा पार्किङ गरौं, बजारको सुन्दरता जोगाऊ।
0: सडक होइन, पार्किङ स्थल रोजौ, ट्राफिक जाम हटाऊ।
2: व्यवस्थित पार्किङ, सुरक्षित बजार।
0: एकछिनको लापरवाही, घण्टौको ट्राफिक समस्या।
2: जहाँ तही पार्किङ नगरौं, सबैको यात्रा सहज बनाऊ।
0: सडक खाली राखौ, बजार व्यवस्थित बनाऊ।
2: पार्किङ अनुशासनले बजारको पहिचान बढाउँछ।
0: एक बाइक, दुई हेलमेट, सुरक्षित यात्रा सुनिश्चित।
2: चालक मात्र होइन, पछाडि बस्नेको पनि सुरक्षा जरुरी।
0: दुईजनाको यात्रा, दुई हेलमेटको आवश्यकता।
2: हेलमेट प्रयोग गरौं, दुर्घटनाबाट जोगियौं।
0: स्टाइल भन्दा सुरक्षा ठुलो, दुवैले हेलमेट लगाऊ।
2: हेलमेट बिना यात्रा जोखिमपूर्ण हुन्छ।
0: दुई हेलमेट प्रयोग गरौ, परिवारको मुस्कान बचाऊ।
2: सुरक्षित चालकको चिनारी, अनिवार्य हेलमेट प्रयोग।
0: व्यवस्थित पार्किङ, सभ्य सहरको पहिचान।
2: नो पार्किङमा पार्क नगर्नुहोस्, ट्राफिकलाई सहज बनाउनुहोस्।
0: सडक सबैको साझा हो, पार्किङ नियमको पालना गरौ।
2: गलत पार्किङले दुर्घटना निम्त्याउँछ।
0: पार्किङमा अनुशासन, यात्रामा सहजता।
2: जहीँ तहीँ पार्किङ नगरौं, बजार खुल्ला राखौ।
0: सडक अड्कियो भने सहर रोकिन्छ।
2: व्यवस्थित पार्किङले ट्राफिक जाम घटाउँछ।
0: एक जिम्मेवार चालक, सही पार्किङको अभ्यास।
2: सही पार्किङ गरौ, अरूको बाटो नछेकौ।
0: सडकलाई पार्किङ स्थल नबनाऊ।
2: सडक खाली भए यात्रा सजिलो हुन्छ।
0: बजार सफा, पार्किङ व्यवस्थित।
2: अव्यवस्थित पार्किङ दुर्घटनाको मुख्य कारण हो।
0: पार्किङ नियम पालना गरौ, सभ्यता देखाऊ।
2: जिल्ला ट्राफिक कार्यालय इलाम।
3: वाल्मीकि लिंकन कलेज बिरतामोड छापामा विभिन्न विषयहरूमा भर्ना खुल्यो।
4: त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त, शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त।
3: यस वाल्मीकि लिंकन कलेज बिरतामोड छापामा साइबर सेक्युरिटी, एआई बागवन्टी, इथिकल ह्याकिङको लागि विभिन्न कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ। त्यस्तै बीएचएम, बीबीए र एमबीए दुई वर्षे कोर्स समेत सञ्चालन भइरहेको छ।
4: वाल्मीकि लिंकन कलेज बिरतामोड झापा, फोन नम्बर 0235423073, 9859999988। वाल्मीकि लिंकन कलेज।
5: यही भदौ 10 गते नेपालको रसुवाको भुटेकोसी हुँदै बग्ने नदीबाट केरोङ नाका हुँदै चीनबाट प्रवेश गरेको बाढ़ीले नेपालमा ठूलो जनजनको क्षति पुर्याएको समाचार सुन्नु पर्दा हामी अत्यन्तै दुखित र मर्माहत छौं। उक्त प्रकोपमा परि दिवंगत हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवाको आत्माको चिर शान्तिको कामना साथै शोकाकुल परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ। यस समयमा उपचार गराइराख्नुभएका सम्पूर्ण घाइते सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ। यस विपत्तिलाई टार्न हामी सबै नेपाली एकजुट भई अघि बढौं। पूर्णटुङ्ग वीरता सिटी हस्पिटल परिवार एक झापा फोन नम्बर 023-5348-55-65-80 मोबाइल नम्बर 98-62-80-00-00 वीरता सिटी हस्पिटल मानव सेवामा समर्पित।
0: हैजा तथा झाडा पखाला नियन्त्रण र रोकथाम सम्बन्धी सूचना। हैजा तथा झाडा पखाला दूषित पानी र खानाबाट सर्न सक्ने रोग हुन्। यसबाट बच्न सबैले विशेष सावधानी अपनाऊ। रोकथामका उपायहरू: सफा तथा सुरक्षित पानी मात्र पिऊ, पानी शुद्धिकरण गरेर मात्र प्रयोग गरौ, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसालौ, खाना राम्रोसँग पकाएर तातो र ताजा खाने गरौं, खानेकुरा छोपेर राख्ने र झिङ्गा तथा फोहोरबाट जोगाउने, खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने र शौचालयको प्रयोग गर्ने, घर तथा वरपरको वातावरण सफा राख्ने, झाडा पखाला भएमा तुरन्त जीवन जल खुवाउने र प्रशस्त झोल पदार्थ दिने, बच्चालाई झाडा पखाला भएमा स्तनपान निरन्तरता दिने, दिशामा रगत आउने, लगातार बान्ता हुने, अत्याधिक तिर्खा लाग्ने, आँखा धसिने, अत्याधिक कमजोरी वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। मुख्य सन्देश: सफा र मालेको पानी पिऊ, साबुन पानीले हात धोऊ, सुरक्षित खाना खाऊ, हैजा तथा झाडा पखाला रोकाऊ। स्वास्थ्य कार्यालय इलाम। शान्ति कार्यबारीको सूचना। इलाम जिल्ला साबेक फाक्फोक्तम गाउँपालिका 2 निवासी हाल इलाम नगरपालिका 8 बसोबास गर्दै आउनु भएकी 90 वर्षीय विष्णुमाया चौहानको यमिति 2083 भाद्र 27 गते निधन भएकाले यमिति 2083 असोज 8 गते शुद्धि शान्ति कार्य गरिने भएको हुँदा आफन्तजन इष्ट मित्र छर छिमेकी कुल कुटुम्ब नाता गोता सम्पूर्णमा जानकारी गराइन्छ। स्थान: इलाम नगरपालिका 8 धोबीधारा। मिति: 2083 असोज 8 गते। एवं सम्पूर्ण चौहान परिवार इलाम नगरपालिका 8

0: त मासु कति खानु हो
1: त्यसैले त राजा च्याउरे खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
2: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
1: हामीले राजा च्याउ त्यसै भनेको हो र
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सुनिल कोइराला
6: कुनै समय बालेन्द्र शाह अर्थात बालेनलाई लोकतन्त्रका फूल भन्ने पुष्पकमल दाहाल प्रचण्ड अहिले भने बालेनको राजनीतिक यात्राप्रति निकै आक्रोशित देखिन थालेका छन् 2079 सालको स्थानीय तह निर्वाचनपछि मेयरमा काठमाडौँबाट स्वतन्त्रबाट बालेन शाह र धरानमा हर्क साम्पाङको उदयलाई प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फूलेका नयाँ फूलको संज्ञा दिएका थिए त्यसपछि पनि प्रचण्डले बालेन र हर्कलाई लोकतन्त्रका फूल भन्दै आफूले ल्याएको शासन व्यवस्थाको उपजको रूपमा जस्ट लिने गरेका थिए तर राजनीतिले यति बेला नयाँ मोड लियो कि उनी अहिले तिनै बालेनलाई विदेशी दलालको आरोप लगाउने गरेका छन् तीन वर्ष अगाडि मेयरको उम्मेद्वारीका रूपमा राजनीतिमा पहिलो पटक देखिएका र पहिलो प्रतिस्पर्धामै मेयरमा निर्वाचित बनेका बालेन गत प्रतिनिधि सभा निर्वाचनमा झापा पाँचबाट निर्वाचित भई अहिले देशको प्रधानमन्त्री बनिसकेका छन् निकै छोटो अवधिमा बालेनको राजनीतिक भूमिका स्थानीय तहबाट राष्ट्रिय तहमा पुगेको छ यसमा पनि गर्व गर्नुपर्नेमा प्रचण्डले उनीहरूलाई स्वीकार्न नसकेको देखिएको छ प्रचण्डले केही समय अगाडि संसदमा बोल्ने क्रममा नयाँ पुस्ताका नेताहरूलाई गणतन्त्रका फूल भनेको स्मरण गराउँदै पछिल्लो समय बालेनको कार्यशैली नमिलेको टिप्पणी गरेका छन् उनले बालेन सरकार अधिनायक बाटोमा हिँडेको आरोप समेत लगाएका छन् बालेन आबद्ध रहेको रासोपाका समर्थकहरूले पुराना राजनीतिक दल र नेतामाथि गर्ने आलोचनाप्रति पनि प्रचण्ड बढ़ी रुष्ट भएको देखिन्छ प्रचण्ड वास्तवमै बालेनसँग रुष्ट भएका हुन् कि नयाँ राजनीतिक शक्तिहरूले नेपालको परम्परागत राजनीतिक समीकरण परिवर्तन गरिरहेका कारण यस्तो अभिव्यक्ति आएको हो भन्ने प्रश्न उठेको छ कुनै समय प्रचण्डले लोकतन्त्रको फूल भनेका बालेन अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेकाले नै पुराना दल तथा नेताहरूलाई उनीहरू ठूलो चुनौतीका रूपमा रहेका छन् त्यसैले आफैले फूल भनेका बालेन प्रति भन्दा पनि उनीहरूले दिएको चुनौती प्रति प्रचण्ड बढ़ी डराएको हो कि भन्ने देखिएको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिश होम खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब जनता जान्न चाहन्छन् आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ वरिष्ठ मौसमविद वरुण पौडेल
1: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट
3: अहिलेको अवस्था हेर्दाखेरि लगभग जुन चाहिँ प्रणालीको प्रभावको कारणले गर्दाखेरि कोशी बागमती होइन गण्डकी लुम्बिनी प्रदेशतिर चाहिँ बदली भएको अवस्था छ केही स्थानमा चाहिँ विशेष गरेर बागमती होइन गण्डकी प्रदेशका कोशी प्रदेशका केही स्थान चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ ठुलो वर्षा छैन आज भागमा चाहिँ होइन आज भन्दा भोलि चाहिँ वातावरण थपिँदै जान्छ त्यसपछि बिस्तारै चाहिँ भोलि बेलुकातिरबाट फेरि अलिकति चाहिँ वर्षा अलिक बढ्न सक्ने देखिन्छ हामीले पनि बुलेटिन नियमित रूपमा अपडेट गरिराखेका छौँ अब त्यही भएर अब शुक्रबार शनिबार आइतबार अलिकति केही स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिन्छ अहिलेसम्म हेर्दाखेरि विशेष गरेर बागमती प्रदेश लगायत पश्चिमका प्रदेशहरूमा चाहिँ भारी वर्षा चाहिँ हुन सक्ने देखिन्छ केही स्थानहरूमा हिमपातहरू हुन सक्ने देखिन्छ है त्यही हो अब आजै चाहिँ वर्षा भइहाल्ने होइन ठुलो वर्षा आजलाई छैन आज
4: जस्तो आठ गतिदेखि बाह्र गतिसम्म भन्नुभएको छ नि त्यति बेला चाहिँ सबभन्दा बढी प्रभाव कुन ठाउँ कुन प्रदेशतिर हुने देखिन्छ
3: सबभन्दा बढी भन्नाले मोडेलले चेन्ज हुन्छ होइन प्रत्येक दिन हामीले बुलेटिनहरू चेन्ज गरिराखेका छौँ होइन त्यो चाहिँ अहिलेसम्म हेर्दाखेरि चाहिँ अलिकति गम्भीर प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा चाहिँ भारी वर्षा हुने चाहिँ अति भारी वर्षा हुन सक्ने देखिन्छ होइन बिस्तारै त्यो न्यूनचापी क्षेत्र चाहिँ अलिकति ल्यान्डफल जमिनमा प्रवेश गर्दैछ बङ्गालको खाडीबाट त्यसपछि त्यसको ट्र्याक पाँच कतातिर आउँछ त्यसको आधारमा पनि अझ बढी चाहिँ के अरे कति शक्तिशाली हुन्छ भन्ने कुराहरू रहन्छ त्यो बादल चाहिँ बिस्तारै देखा परेको छ होइन नेपालभरि ढाक्दैछ त्यसैले बुझ्नु पर्ला
4: बागमती प्रदेशमा चाहिँ कति बढी प्रभाव पर्ने हो यो अहिलेको मौसम
3: यहाँलाई मैले भनिसकेँ अघि पनि गराइसकेँ होइन बागमती सबैतिर चाहिँ प्रभाव रहन्छ त्यसमा नै वर्षाको सम्भावना रहन्छ होइन पश्चिमका वर्षा रहन्छ केही स्थानमा चाहिँ विशेष गरेर यो बागमती प्रदेश पश्चिमी भूभाग होइन त्यसपछि हाम्रो गण्डकी प्रदेश त्यसपछि लुम्बिनी प्रदेशका केही भूभागहरूमा चाहिँ भारी र केही स्थानमा चाहिँ अति भारी पनि वर्षा हुन सक्ने देखिन्छ त्यो भनेको शुक्रबार शनिबारको हकमा छ त्यस्तो देखिन्छ
4: अनि त्यति बेला चाहिँ सवारी साधनहरू नै सबै बन्द गर्नै पर्ने अवस्था होला कि के होला
3: सवारी साधनहरू बन्द गर्नै पर्ने अवस्था भन्नाले हाम्रो क्षेत्र त्यो भन्दा पनि अब अलिकति चाहिँ पहाडी भूभागहरूमा अब जुन हामी शनिबार आइतबारलाई अलिकति पनि फोकस हुन्छ भनेका छौँ क्षेत्रहरूमा चाहिँ पहाडी भूभागहरूमा हिमाली क्षेत्रहरूमा चाहिँ त्यस्तो पदयात्रा गर्नु भएन रातिक समयमा गाडी चलाउनु भएन होइन ती कुराहरू छन् अब नर्मल अब हामी तराईतिर छौँ अलिकति सहरी क्षेत्रमा छौँ गाडी नै चलाउनु नहुने त होइन होइन तर अलिकति कस्तो छ झरी लागेको आफ्नो स्थान कस्तो छ कस्तो ठाउँमा बसोबास छ कस्तो ठाउँबाट गाडी जानुपर्ने हो कति बाटो छ कि पहिरो जान सक्छ कि स्थानीय लेभलमा जिल्ला लेभलमा चाहिँ सल्लाह गर्नुपर्ने हुन्छ होइन यातायात व्यवसाय बसेर जिल्ला विपद व्यवस्थापन प्राधिकरण छ स्थानीय विपद व्यवस्थापन प्राधिकरण छ त्यहाँ होइन त्यो चाहिँ सेक्टरहरू छन् तिनीहरूसँग बसेर सल्लाह गर्नुपर्ने हुन्छ
4: जस्तो अघिल्लो वर्षको पनि दसैँको भोलिपल्ट पर्सिपल्टतिर गाडी नै बन्द गर्नु भनेर यहाँहरूले सिफारिस गरिसकेपछि सरकारले त्यो दिन बिदानै दिएर चाहिँ सबै ठप्प भएको थियो र त्यति बेला हुन पनि ठूलो क्षतिबाट चाहिँ जोगिएको थियो धेरै ठाउँमा पहिरो गयो त्यो बेलामा काठमाडौँ आउने बाटोहरूमा पनि पहिरो गएको थियो त्यस्तै खालको अवस्था हो कि त्योभन्दा कम वा धेरै के कम्पेरिजन गरेर भन्न सक्ने अवस्था छ
3: त्यस्तो खालको अवस्था भन्नाले अब अहिले हामी टु अर्ली हुन्छ नौ दस शुक्रबार शनिबार आइतबार बाँकी नै छ होइन आज बुधबार भयो बिहिबार छ अझै आज भोलिमा त्यस्तो चाहिँ छैन तर अब बिस्तारै बिस्तारै अब रातिको समयमा चाहिँ गाडी चलाउने पहाडी भूभागमा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ पछि शुक्रबारबाट चाहिँ होइन त्यो भयो त्यो लेभलमा फेरि अलिकति फेरि हामीले आजै चाहिँ अन्तिम त होइन नि बुलेटिन त प्रत्येक दिन बुलेटिन जारी गरिराखेका छौँ हामीले होइन अपडेट गर्छौँ त्यसलाई होइन त्यसलाई चाहिँ अध्यावधि गर्छौँ त्यस्तो अध्यावधि गरेर चाहिँ शुक्रबारसम्ममा बिहिबारको बेलुकासम्ममा चाहिँ हामी फेरि ती कुराहरू सूचनाहरू दिन्छौँ
4: यहाँहरूले जस्तो सरकारका विभिन्न निकायहरूलाई के कस्तो सिफारिसहरू गर्नुभएको छ विभागको तर्फबाट
3: गरेका छौँ हिजो पनि चाहिँ माननीय मन्त्रीज्यूहरूको चाहिँ हाम्रो विभागमा चाहिँ होइन ब्रिफिङ लिन आउनु भएको थियो त्यो हाम्रो चाहिँ गृहमन्त्रीज्यू त्यसपछि ऊर्जा जलस्रोत मन्त्रीज्यू होइन उहाँहरूलाई पनि सबै ब्रिफिङ गरेका छौँ हाम्रो गृह मन्त्रालय अन्तर्गत विपद व्यवस्थापन प्राधिकरण भनिन्छ त्यहाँ पनि हामी नियमित रूपमा चाहिँ छलफल मिटिङमा भइरहेका छौँ उहाँहरूलाई पनि भनेका छौँ अब गाडी यातायात बन्द गर्ने कि नगर्ने स्कुल गर्ने कि नगर्ने भन्ने कुराहरू यो सूचनालाई हेर्दा उहाँहरूले नै निर्णय गर्नुहुन्छ है विभिन्न आफ्नो निकाय हुन्छ नि त स्कुललाई स्कुलको यातायात यातायातकोले गर्नुपर्छ त होइन त्यसरी गृह मन्त्रालय थ्रु चाहिँ ती कुराहरू जान्छन् होइन हामीले चाहिँ यस्तो खालको हुन सक्छ यहाँ चाहिँ बाढी आउन सक्छ भन्ने कुराहरू हामी भन्दै गएका छौँ कृष्णको अत्यावधिक गरिसकेका छौँ होइन,
4: भनेको
3: अगाडि नै अहिले चाहिँ अलिकति नजिक जति नजिक जान्छ त्यो चाहिँ पूर्वानुमान चाहिँ मिल्दै जाने कुराहरू हुन्छ होइन, त्यसै चाहिँ ब्रिफिङ गरिएको छ।
4: भनेपछि अहिले यो छलफलकै चरणमा चाहिँ ठ्याक्कै यही गर्ने भन्ने डिसिजन भइसकेको अवस्था छैन,
3: त्यो अब यहाँले अब त्यो विद्युत व्यवस्था पार्टीकन उहाँहरूसँग बुझ्न सक्नुहुन्छ, पूर्ण अवस्थामा कति सूचना पुऱ्याउनु पर्छ सबै कुरा हामीले आएको छैन, हामीले चाहिँ हाम्रो साइडबाट चाहिँ ब्रिफिङ गर्ने कुराहरू गरिराखेका छौँ।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइएमई बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट
2: अवस्थ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: रेबिज विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन हुने बारेको सूचना इलाम जिल्लाको माइजोकमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका विभिन्न स्थानहरूमा घर पालुवा र छाडा कुकुरहरूलाई रेबिज विरुद्धको निशुल्क खोप कार्यक्रम यही मिति 2083 भदौ 26 गतेदेखि असोज 9 गतेसम्म सञ्चालन हुने भएकाले आफ्नो घरमा पाल्नु भएको वा घर नजिकै रहेका कुकुरहरूलाई उक्त खोप कार्यक्रममा रेबिज विरुद्धको खोप लगाई रेबिज लाग्नबाट बचाऊ। आयोजक रेड पाण्डा नेटवर्क, दीपज्योति युवा क्लब पास इलाम कार्यालय, माइजोकमाई गाउँपालिका इलाम, सन्दकपुर गाउँपालिका इलाम।
3: रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन गरौं। अहिलेको समय जेठ मसान्तदेखि भाद्र मसान्तसम्म रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने अवधि भएको हुँदा यस माइजोकमाई सब डिभिजन वन कार्यालय, सन्दकपुर सब डिभिजन वन कार्यालय, इलाम सब डिभिजन वन कार्यालय, सूर्योदय सब डिभिजन वन कार्यालय, देउमेक सब डिभिजन कार्यालयको कार्यक्षेत्र र डिभिजन वन कार्यालय इलाम अन्तर्गत रेड पाण्डाको वासस्थान भएको वन क्षेत्रमा रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने कार्यमा अवरोध हुने गरी वन प्रवेश, आवागमन, चरण, दाउरा घाँस संकलन, निगालो, मालिङ्गो तथा अन्य वन पैदावार संकलन, शिकार, ट्रेकिङ जस्ता कुनै पनि किसिमको रेड पाण्डालाई खलल पुग्ने क्रियाकलाप हुन नदिन स्थानीय तह, स्थानीय वन उपभोक्ता समूहहरू तथा संघ संस्थासँग समन्वय गरी स्थानीय स्तरमा व्यापक सूचना प्रवाह, अनुगमन, निरीक्षण र संयुक्त गस्ती गरी रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन मिलाउनु हुन अनुरोध गर्दछौ। रेड पाण्डा नेटवर्क, डिभिजन वन कार्यालय इलाम, श्री दीप ज्योति युवा क्लब पास्टर इलाम।
2: खुरित रोग विरुद्ध 500 चरणको खोप सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना। खुरित रोग फुट एन्ड माउथ डिजिज विश्वको सबैभन्दा सानो विषाणु भाइरसबाट खुरफट्टा जनावर जस्तै गाई भैँसी, भेडा बाख्रा, बंगुर आदिमा देखा पर्ने सरुवा रोग हो। यस रोगको रोकथाम तथा नियन्त्रणको लागि इलाम जिल्लामा रहेको सबै पालिकाहरूको वडाहरूमा खुरित रोग विरुद्ध खोप कार्यक्रम यही मिति 2083 असोज 2 गतेदेखि 2083 असोज 30 गतेसम्म सञ्चालन भइरहेको हुँदा सबै कृषकहरूलाई आफ्नो पशुहरूमा खोप लगाई खोरित रोग नियन्त्रणमा सहयोग गर्न अनुरोध छ। इलाम जिल्लामा सबै स्थानीय तहमा रहेको पशु सेवा शाखाहरू थप जानकारी बुझ्न परेमा पशु सेवा प्राविधिक मणि कुमार राई मोबाइल नम्बर 98511 36 122 भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम।
4: साधिक देवी क्याम्पस हाल इन्द्रचन्द्र क्याम्पस बिरता मोडमा बीबीएस प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 का लागि भर्ना खुल्यो। अनुभवी प्राध्यापक अंग्रेजी एवं नेपाली माध्यममा पठन पाठन हुने, न्यून शुल्कमा गुणस्तरीय शिक्षा, छात्रवृत्तिको व्यवस्था, आवश्यक पाठ्य पुस्तक निशुल्क साथै धरोटीमा प्राप्त गर्न सकिने, शान्त र अनुशासित वातावरणमा कक्षा सञ्चालन, मल्टिमिडियाको माध्यमबाट पठन पाठन, एमबीएस कार्यक्रम समेत एउटै प्राङ्गणमा रोजगारी सँगै अध्ययन गर्न सकिने, शैक्षिक भ्रमणको अवसर, विद्यार्थी परामर्श सेवा आदि विशेषता रहेको यस क्याम्पसमा बीबीएस प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। सम्पर्क इन्द्रचन्द्र क्याम्पस बिरतामोड 6 सुगम पेट्रोल पम्प दक्षिणपट्टि। सम्पर्क 98526065074, 98625475।

0: मनोकामना कलेज वीरतामठको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। कक्षा 12 उत्तीर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना। विगत 27 वर्षदेखि वीरतामठ झापामा सञ्चालित यस मनोकामना कलेजमा बीबीएस प्रथम वर्ष, बीएड प्रथम वर्ष र बीए, बीएसडब्ल्यू र मेजर इंग्लिस प्रथम वर्षमा भर्ना खुलिसकेको छ। हाम्रा विशेषताहरू: सुविधा सम्पन्न भौतिक पूर्वाधार, अनुभवी प्राध्यापकहरू, व्यवस्थित लाइब्रेरी, आन्तरिक परीक्षाहरू। सम्पर्क मनोकामना कलेज बिरतामोड झापा। फोन नम्बर 0335132070, मोबाइल नम्बर 98526-72752, 98426-34490। बीबीएस, बीएड र बीए, बीएसडब्ल्यू नेपाली र अंग्रेजी दुवै माध्यममा पढ़ाई हुने यस मनोकामना कलेज बिरतामोडमा आफ्नो सीट समयमा नै सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ। मनोकामना कलेज बिरतामोड झापा। सूचना सूचीकृत नवीकरण तथा प्रस्ताव आह्वान सम्बन्धीको सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई लामको आर्थिक वर्ष 2083-84 लागि गाई जोन तथा अलैची जोन विकास सम्बन्धी वार्षिक कार्यक्रम क्रियाकलापहरू स्वीकृत भई आएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने कृषि फर्म, कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीहरूले आफ्नो फर्म सूचीकृत तथा नवीकरण गरी कार्यक्रममा सहभागिताको लागि प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। सूचना सम्बन्धी विस्तृत जानकारीको लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई इलामको वेबसाइट piuilam.pmamp.gov.np हेर्नुहुन तथा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ। कार्यालयको सम्पर्क नम्बर 0275-23808। सूचना अधिकारीको सम्पर्क नम्बर 98-61-63-60-13। इकाई प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई इलाम।
1: के तपाईँ प्लस टू, ब्याचलर, मास्टर्सको लागि एब्रोड जाने सोचाइमा हुनुहुन्छ? यदि त्यसो हो भने सिवाई रेट 95% माथि रहेको पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था बिरतामोड एजुकेशन फाउन्डेशनले आफ्नो सेवाहरू इलाम, फिकल, बुधबारी, दुलाबारी, सुरुङ्गा तथा बिरतामोडबाट विगत 10 वर्षदेखि निरन्तर प्रदान गर्दै आइरहेको छ। हाम्रो सेवाहरू जापान, कोरिया, अस्ट्रेलिया, माल्टा, फिनल्याण्ड, युके, क्यानाडा, युएसए का सम्पूर्ण डकुमेन्टेशन, भिसा प्रोसेस, करियर काउन्सिलिङ एउटै छानाबाट, कोरियन भाषा, इपिएस टपिक, टपिक 1 र टपिक 2 का ग्यारेन्टी कक्षाहरू, जापान भाषा N5, N4, N3 तथा JFT स्किल्स र इन्टरभ्यू का तयारी कक्षाहरू, दैनिक भाषा जाँच परीक्षा, सुविधा सम्पन्न स्मार्ट कक्षाहरू, कोरियामा लामो समयसम्म अध्यापन गराउनु भएका प्रशिक्षकबाट अध्यापन गराउने, विद्यार्थी भिसामा जानेहरूलाई कम्प्युटर तथा बारिस्टा क्लासहरू पनि निशुल्क, साथै होस्टेलको सुविधा समेत प्रबन्ध गरिएको छ। तपाईँको उज्जवल भविष्यको सारथी बिरतामोड एजुकेशन फाउन्डेशन। इलाम सम्पर्क 98-43-43-45-03, 98-14-97-494-97-61-44-55-05।
2: जनचेतनाका लागि ट्राफिक कार्यालय इलामको अनुरोध।
0: जताभावी पार्किङ होइन, व्यवस्थित सर हाम्रो चाहना हो।
2: सही स्थानमा पार्किङ गरौं, बजारको सुन्दरता जोगाऊ।
0: सड़क होइन, पार्किङ स्थल रोजौ, ट्राफिक जाम हटाऊ।
2: व्यवस्थित पार्किङ, सुरक्षित बजार।
0: एकछिनको लापरवाही, घण्टौको ट्राफिक समस्या।
2: जहाँ तही पार्किङ नगरौं, सबैको यात्रा सहज बनाऊ।
0: सड़क खाली राखौ, बजार व्यवस्थित बनाऊ।
2: पार्किङ अनुशासनले बजारको पहिचान बढाउँछ।
0: एक बाइक, दुई हेलमेट, सुरक्षित यात्रा सुनिश्चित।
2: चालक मात्र होइन, पछाडि बस्नेको पनि सुरक्षा जरुरी।
0: दुईजनाको यात्रा, दुई हेलमेटको आवश्यकता।
2: हेलमेट प्रयोग गरौं, दुर्घटनाबाट जोगियौं।
0: स्टाइल भन्दा सुरक्षा ठुलो, दुवैले हेलमेट लगाऊ।
2: हेलमेट बिना यात्रा जोखिमपूर्ण हुन्छ।
0: दुई हेलमेट प्रयोग गरौ, परिवारको मुस्कान बचाऊ।
2: सुरक्षित चालकको चिनारी, अनिवार्य हेलमेट प्रयोग।
0: व्यवस्थित पार्किङ, सभ्य सहरको पहिचान।
2: नो पार्किङमा पार्क नगर्नुहोस्, ट्राफिकलाई सहज बनाउनुहोस्।
3: भन्न सकिन्न विस्तार। सड़क सबैको साझा हो, पार्किङ नियमको पालना गरौ।
2: गलत पार्किङले दुर्घटना निम्त्याउँछ।
3: पार्किङमा अनुशासन, यात्रामा सहजता।
2: जहीँ तहीँ पार्किङ नगरौ, बजार खुल्ला राखौ।
3: सड़क अड्कियो भने सहर रोकिन्छ।
2: व्यवस्थित पार्किङले ट्राफिक जाम घटाउँछ।
3: एक जिम्मेवार चालक सही पार्किङको अभ्यास।
2: सही पार्किङ गरौ, अरूको बाटो नछेकौ।
3: सड़कलाई पार्किङ स्थल नबनाऊ।
2: सड़क खाली भए यात्रा सजिलो हुन्छ।
3: बजार सफा, पार्किङ व्यवस्थित।
2: अव्यवस्थित पार्किङ दुर्घटनाको मुख्य कारण हो।
3: पार्किङ नियम पालना गरौ, सभ्यता देखाउ।
2: जिल्ला ट्राफिक कार्यालय इलाम।
4: वाल्मीकि लिंकन कलेज बिर्तामोड छापामा विभिन्न विषयहरूमा भर्ना खुल्यो।
5: त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त, शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त।
4: यस वाल्मीकि लिंकन कलेज बिर्तामोड छापामा साइबर सेक्युरिटी, एआई बागवन्टी, इथिकल ह्याकिङको लागि विभिन्न कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ। त्यस्तै बीएचएम, बीबीए र एमबीए दुई वर्ष कोर्स समेत सञ्चालन भइरहेको छ।
5: वाल्मीकि लिंकन कलेज बिर्तामोड छापा, फोन नम्बर 023-542-73, 98-59-99-88। वाल्मीकि लिंकन कलेज।
6: यही भरौ 10 गते नेपालको रसुवाको भुटेकोसी हुँदै बग्ने नदीबाट केरुङ नाका हुँदै चीनबाट प्रवेश गरेको बाढीले नेपालमा ठूलो जनजनको क्षति पुर्याएको समाचार सुन्नु पर्दा हामी अत्यन्तै दुखित र मर्माहत छौं। उक्त प्रकोपमा परि दिवंगत हुनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आमा बुवाको आत्मागत चिर शान्तिको कामना साथै शोकाकुल परिवार तथा आफन्तजनप्रति गहिरो संवेदना प्रकट गर्दछौ। यस समयमा उपचार गराइराख्नुभएका सम्पूर्ण घाइते सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ। यस विपत्तिलाई टार्न हामी सबै नेपाली एकजुट भई अघि बढौं। पूर्णटुङ्ग बिर्त सिटी हस्पिटल परिवार, बिर्तामोड 1 झापा। फोन नम्बर 023-5348-55-53-65-80। मोबाइल नम्बर 98-62-80-00-00। बिर्ता सिटी हस्पिटल मानव सेवामा समर्पित।
0: हैजा तथा झाडा पखाला नियन्त्रण र रोकथाम सम्बन्धी सूचना। हैजा तथा झाडा पखाला दूषित पानी र खानाबाट सर्न सक्ने रोग हुन्। यसबाट बच्न सबैले विशेष सावधानी अपनाऊ। रोकथामका उपायहरू: सफा तथा सुरक्षित पानी मात्र पिऊ, पानी शुद्धिकरण गरेर मात्र प्रयोग गरौं, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसालौं, खाना राम्रोसँग पकाएर तातो र ताजा खाने गरौं, खानेकुरा छोपेर राख्ने र झिङ्गा तथा फोहोरबाट जोगाउने, खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने र शौचालयको प्रयोग गर्ने, घर तथा वरपरको वातावरण सफा राख्ने, झाडा पखला भएमा तुरन्त जीवन जल खुवाउने र प्रशस्त झोल पदार्थ दिने, बच्चालाई झाडा पखला भएमा स्तनपान निरन्तरता दिने, दिशामा रगत आउने, लगातार बान्ता हुने, अत्याधिक तिर्खा लाग्ने, आँखा धसिने, अत्याधिक कमजोरी वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। मुख्य सन्देश: सफा र मालेको पानी पिऊ, साबुन पानीले हात धोऊ, सुरक्षित खाना खाऊ, हैजा तथा झाडा पखला रोकाऊ। स्वास्थ्य कार्यालय इलाम,

0: आर्थिक व्यवसायीहरू रोजी रोटीको चिन्तामा
1: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रो लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लड़ाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लडाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृह युद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लडाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेल चाल भन्छन्, टिग्रेका लडाकु बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृह युद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौ।
3: हाम्रो आकलन अहिले शुरूमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठुलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौँ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि हिमपात देखिने खास गरेर 8 गते, 9 गते, 10 गते, 11 गतेमा चाहिँ अलिकता बढी हिमपात छ। सुरुमा पूर्व चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा उसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन रोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
0: कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
3: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको, अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको, भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ पहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
0: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
3: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामी हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुन सक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
0: उपेन्द्रजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ?
3: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। बाढीमा जोखिम मोलेर चाहिँ दाउरा सङ्कलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
4: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
1: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ छौँ, 2 मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
5: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
6: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
5: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएकाहरू अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढ़ी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
7: पुर्खौली व्यापार थियो, कपडाको व्यापार दाएर मेरो स्टकर टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति केही पिर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभरि मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, सकिँदैन, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
5: बाढीको कारण विस्थापित भएर अनित्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
4: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा। 20 एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौल समूहको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै कांस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाडीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत एक स्वर्ण र दोहोरो पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरूसँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
9: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्ची जान पाउँदा यसरी खुसी व्यक्त गर्दछन् पोखरा 22 कुम्बीका रञ्जन बराल।
10: पहिलो क्वान्टी फ्लाइटमै म जान पाउँदाखेरि एकदमै एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने चाहिँ एकदम खुसी लागिरहेको छ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला।
11: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भने चाहिँ अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइट दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाइअप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान आउँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
8: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाद विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
4: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
12: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।